0: ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
2: हजुर, दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
0: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
3: फुकै खाए सारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
4: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ,
1: पोखरा नुडल्स प्रालीको उत्पादन, बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560 2279।
2: एक सय 103.8 अन्तर्मनको आवाज।
3: दिनको संकेत सधैं बिहानी नै गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म श्रेष्ठी खत्री। आज मिति 2083 साल असार 24 गते बुधबार, असार कृष्ण पक्षको अष्टमी तिथि, सन् 2026 जुलाई 8 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईले आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। वृष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। बोलीको प्रभावले काम बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा लामो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त हुनेछ। आमदानी पनि बढ्ने योग रहेको छ। मिथुन राशि। बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथले सोचेका काम बढ्ने दिन रहेको छ। पारिवारिक मेलमिलाप हुनेछ। व्यवहार गर्दा सचेत हुने दिन रहेको छ। कर्कट राशि। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन रहेको छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। सिंह राशि। हरेक काममा जोखिम थपिनेछन्। आमदानी भन्दा खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। साथीभाइ काम गर्दा सचेत हुनुपर्ने दिन रहेको छ। कन्या राशि। यात्रामा सचेत हुनुपर्नेछ। शुभ कार्यको शुरूआत हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनतको फल मिल्ने दिन रहेको छ। तुला राशि। मान सम्मान प्राप्त हुने दिन रहेको छ। स्वास्थ्यमा सुधार देखिँदा मन खुशी हुनेछ। राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वृश्चिक राशि। तपाईको आजको दिन राम्रो रहनेछ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तर्क्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तरता दिनु उचित हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। धनु राशि। आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिनेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मेहनत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ। हरेक काममा थप मेहनत गर्नु उचित हुनेछ। मकर राशि। अचानक अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। राजनैतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने नाफा हुनेछ। कुम्भ राशि। एकपछि अर्को अवरोध हट्नेछन्। पठन पाठनमा रुचि बढ्नेछ। कतै यात्रामा जाने मौका मिल्नेछ। यात्रा सुखद हुनेछ। साथीभाइसँगको भेटले मनमा खुशी प्राप्त हुनेछ। अन्तिममा मीन राशि। तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। दान गरेर दिनको शुरूआत गर्नु उचित हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
7: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
10: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा। सम्पर्क 0564142333
8: र 98678 87।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856-33878, प्रशान्त नेउपाने 9460-26925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61220।
8: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
12: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
11: सञ्जीव श्रेष्ठ 9856-83507,
12: कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
13: कान्छे, भोलि घर पूजा
14: X103.8 अन्तर्मनको आवाज।
15: स्टेशन 1 स्टुडियो टाइम
16: अहिले बिहानको 6 बज्यो।
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816-95-301।
18: जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड,
19: यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने है, ए फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि, उही गाउँले गर्छ नि त।
20: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
18: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
21: प्राविधिक शिक्षा आजको आवश्यकता,
22: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
21: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
22: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
21: फोन
0: 0951-5212-5100 छ 97418-2096
22: वेबसाइट www.nec.edu.np
1: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsa ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
2: Himstar, for a complete home.
23: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
24: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
23: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
25: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
26: फोन 056-494-333 493-555
20: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन् मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो कसुर र भूमिकाको आधारमा उनीहरू विरूद्ध कीर्ति ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गोविन्द चौधरी कांग्रेसका पूर्व सांसद आङ तावा शेर्पा हर्ज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी बिचौलिया हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो अत्र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृह

0: खगलल पुर्याएको टिप्पणी गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित सात जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो। यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुल्तवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ। मुल्तवीमा राखिएका फरार आठ प्रतिवादीमा अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ। विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ। मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाइ छ। बैंकले मौद्रिक नीतिलाई अलग बनाउनुपर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अप्नाएको टिप्पणी विज्ञहरूले गरेका छन्। गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औजारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो। विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यसपटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन। गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,00 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यसपटक आफ्नो प्रथालाई तोड़ेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण, व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने, चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने, रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने, संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने, सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने, जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
0: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपा सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई छ बुधे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोटेको टिप्पणी गर्नुभएको छ। संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए चार दल कान्तिपुर दैनिकमा खबर छ। काया कैरनमा मानव वन्यजन्तु द्वन्द बढ़नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
7: सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने, आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी, संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी प्रसंग। पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन्। बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ। बाघ, चितुवा, हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ। हात्ती, गैंडा, बँदेल जस्ता वन्यजन्तुले बाली, नाली, घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन्। अहिले बसाई सराईका कारण गाउँघर रित्तिँदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्ने नसक्ने अवस्था आएको गुनासो गर्छन्। खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त? थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतका साथमा।
10: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वन्यजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो। त्यस अघिका केही दशकमा चोरी, शिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो। वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए। तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
11: एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढ़ेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले। बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढ़िया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नि अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिन्ला अरे बाँदर।
10: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ। तर 4 वर्ष अघि भएको गणना अनुसार 355 पुगेको छ। त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ। यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 हाराहारीमा पुगेको छ। किसानलाई दुःख दिइरहेको बाँदर बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन्। त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ।
11: अहिले इस्यु जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो कि जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तुको हकमा चाहिँ जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिले काहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो।
10: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ।
11: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ। ए बा म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ मेरो गाउँको भैँसी चराउने चम्मुरमा चम्मुर भनेको चौर जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन त्यहाँ त मैले ऐसेल टिपेर खाएँ भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफूलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के हुन्छ सजिलो खानेकुरा खाने हो नि।
10: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
11: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि ए फिमेललाई पनि मारेछ बच्चालाई नि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले गर्छ नि त हाम्रो दुईटा फाइदा हुन्छ। तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने बनाउने कुरा नि थियो भने त्यस्तो नै हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मोनिटर पो गर्ने हो त हामीले त अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्ने।
10: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ।
11: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस् कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने।
8: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय काठमाडौँ किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ। खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दवाब दिइरहेको छ। पासवान केही दिन कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ तर भेट्नु भएको छैन। ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ। आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ। आश्रममा सुख दुःख जीवन चलिरहेको छ तर अहिले सरकारले छाड्न दवाब दिइरहेको छ। सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ। 25,000 लिएर होल्डिङ सेन्टर छाड्नेलाई मात्रै यस्तो भत्ता दिने जनाएको 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000 दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ। 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
12: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
18: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
19: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
9: तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। इपिडेमियोलोजी किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दहालका अनुसार स्थानीय निकाय, खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना, निरन्तर सफाई अभियान, बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको उहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति, समुदाय, स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको उहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
20: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्त सहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकहितमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिकको भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 देखि 25,000 कतारी रियालसम्म जरिमाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई लक्षित र आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
9: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शूटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी शूटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर। फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जीत निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरे पछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यसैगरी अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरी बारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
20: काया कैरनमा अब पालो उखानको।
9: सिंगौरी खेल्ने गोरुको सिंह भाचिन्छ।
20: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 दोषी ठहर। 7 सफाई। फरार 8 हकमा पक्राउपछि कानून बमोजिम हुने।
20: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने। मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
9: मानव वन्यजन्तु द्वन्द बढ़नुमा कानूनी संरचना पनि मुख्य कारण। व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
20: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार। हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
9: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
20: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन रासोपाले विधानमा गरेको व्यवस्था। सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने। अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा प्रम लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन्, भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
3: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
9: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
14: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
7: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
10: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
18: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98-058-041-22, दिपेश मल्ल ठकुरी 98-058-041-20, दीप मल्ल ठकुरी 98-460-41-530।
21: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
19: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बा
21: बानिया संगम बानिया फोन 0654141 9855231128 9462714726
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
22: स्थूलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
22: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
22: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141 र 9855031053
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
24: नमस्कार पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसा च्यापिन्छ भन्ने कुरा भएको थियो आज चाहिँ नसा च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरू चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा होइन मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ मैले त्यो कुरा गरेको थिएँ त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौँ कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले होइन तर कसरी नसा च्यापेर कसरी बिरामी भएर मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छ किनभने आज भन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्मोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज होइन यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधारण नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो तर एक हिसाबले एकदमै बेठिक पनि हो फेरि है नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ यसमा यसमा चाहिँ नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ यसमा नसाहरू लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले सफ्ट टिस्युले पनि च्यापिन्छ कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू प्लस मेन धेरै जस्तो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलगाइकन उपचार गर्नु पनि त्यति कठिन हुन्छ नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भने पनि छैन यसमा फरक फरकको उपचार हुन्छ यसमा सबैमा एउटै उपचार लागू हुँदैन कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ म्यानुअल मार्समा चाहिँ म्यानिपुलेसनहरू कायरोप्राक्टिसहरू हामीले ओस्टोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ त्यसले पनि ठिक नहुने हुन्छ यसमा यसमा के युज गर्छौँ भन्दाखेरि त हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्नु 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको मैले धेरै हस्पिटलमा पनि काम गरेँ अहिले चाहिँ म आफै आएर चाहिँ एमटी हस्पिटल भन्नु म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले अब यसमा नसा च्याप्दाखेरि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई किनभने थोरै नसा च्यापेको छ केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो लाटो हुन थाल्यो कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है इमर्जेन्सी नै यसको लागि चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ अब अपरेसन गर्नु पनि के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुन्छ यसमा मेन कुरा ट्युमर सानो ट्युमर ठुलो ट्युमरहरू हुन्छ यसमा त्यसपछि आएर बोसो बढेको हुन्छ यसमा लाइपोमा पनि हुन्छ नसामा पनि लाइपोमा भएको हुन्छ सानो ठुलो विशेष गरी घाँटीमा र ढाडको नसा तल तल भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले साधारण ट्युमरहरू धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गएर एउटा एमआरआई गर्नुपर्छ एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा सबैमा एमआरआई गरिहाल्नुपर्छ भन्ने छैन तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यत्तिकै कम हुँदै जान्छ फेरि र अर्को कुरा नसा च्यापेको छ तपाईँको धेरै नै च्यापेको छ ट्युमरहरू केही पनि पलाएको छैन केही पनि छैन भने चाहिँ तपाईँको म्यालोपाथी भन्छ जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ तपाईँ लाट लाटो भएको हुन्छ झमझम भएको हुन्छ त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकति इङ्ग्लिसहरू ओर्डर हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटोजनहरू भन्ने हुन्छ सेन्ट्रल डिस्क एक्सक्लुजन भन्ने हुन्छ यसमा होइन यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा च्यापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा हामीले यो गर्दै पनि आइरहेका छौँ होइन त्यसपछि आएर यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटोजन राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै कुनै केसमा सेक्वेस्ट्रेसन पनि भइरहेको हुन्छ त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने यदि डिस्क च्यातेर क्यानलमा गएपछि त्यो कन्डिसनमा अपरेसन गर्नै पर्छ यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटोजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाउन गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँले यसमा चाहिँ हामीले ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसके पनि छौँ हामीले यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाने हो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो बिरामीहरू पनि छ यस्तो केसमा म्यालोपाथीमा होइन अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन अब साधन उपचार कसरी हुन्छ त भन्दाखेरि चाहिँ साधन उपचार गर्ने भनेको यदि थोरै मात्र नसा च्यापेको छ भने चाहिँ तपाईँहरू चाहिँ फिजियोथेरापिस्टका म्यानुअल थेरापिस्टहरूका होइन गएर चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो मेन कुरा एक्सर्साइज सिकेर प्लस तपाईँको नसा च्यापेको छ नि नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने अनि होम एक्सर्साइजहरू घरमै गरेर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ र घरमै गरेर चाहिँ एक्सर्साइजहरू गर्ने र टाइम टाइममा चाहिँ हप्ताको एक दिन दुई हप्ताको एक दिन महिनाको एक दिन चाहिँ थेरापिस्टको गरेर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू टेन्डनहरू मसलहरू भयो तपाईँको होइन त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो घाँटीको पछाडिपट्टि दुखेको छ हातहरूतिर पनि दुखेको छ पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीले म्यानुअल मात्र पनि होइन त्यसमा ओस्टियोपाथ मात्र पनि होइन कायरोप्राक्टिक मात्र पनि होइन साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन आकुपङ्क्चर निडल हुन्छ त्यसले चाहिँ रिलिज गर्छौँ र अथवा 1 ml सिरिन्ज भयो होइन अथवा 3 ml सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने त्यसलाई चाहिँ हामीले निडलले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ त्यसले त्यो रिलिज गरेपछि तपाईँ पेन चाहिँ आफै हराएर जान्छ त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा च्यापेको खण्डमा चाहिँ नसा चापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेसीहरू चाहिँ मांसपेसीको फाइबरहरू चाहिँ आफै आफै चुडिँदै जान्छ त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ त्यो जोड्दै गएपछि त्यो के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसलहरू जति तन्कियो पनि त्यो नतन्किएपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई भनेपछि किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो भने सानो डल्लो भन्छ त्यसमा होइन त्यो डल्लो बनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँ त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ यो पनि एउटा चाहिँ कस्तो नै एउटा नसा चापेपछि को तपाईँ कम्प्लिकेसन हो यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसा चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने लाटो हुने त्यस्तो पनि हुन्छ त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न करेन्ट लाग्दाखेरि जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन त्यो नगएपछि झमझम हुने लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा अब त्यो चाहिँ सबै बिरामीले एउटै हुन्छ भने छैन फेरि होइन त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको यो बारेमा पहिला पनि मैले भनेको थिएँ र बाहिरबाट चाहिँ एन्डोस्पोरोसिस हुन्छ त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर न्युक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ त्यो केमिकलले के गर्छ भन्दाखेरि त्यही झमझम हुने लाटो हुने कसैलाई पोल्ने सबैको एउटै टाइपको ट्युमर न्युक्लियस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा केमिकल चाहिँ कसैको कस्तो टाइपको हुन्छ कसैको कस्तो टाइपको हुन्छ त्यसले गर्दा सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ कसैले चिसो भएर जाने हुन्छ कसैलाई करेन्ट लागे जस्तो हुन्छ कसैले चाहिँ झमझम झमझम हुन्छ कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधीहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन त्यही भएर चाहिँ त्यो औषधी राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई कसैले चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीलाई खुवाउनुपर्ने हुनसक्छ होइन र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन हड्डीहरू हामीले एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ गर्दै लैजान्छौँ र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दछौँ हस् त अब जुन अब मैले यो कुराहरू गरेँ तपाईँले यसमा चाहिँ केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरहरूको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु र अर्को पालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद होइन यो उपचारको बारेमा तपाईँलाई चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु धन्यवाद हस् नमस्कार
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 06-4-14-233 मोबाइल 98-6-78-61-87
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665939369।
11: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
7: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
7: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
21: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
21: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
21: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9840154674 र 9846320।
12: अब सुन्नुहोस् पूरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
12: मद्यपान र धूम्रपान सेवन नगरौं,
13: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
25: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रिय सभाले 4 विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। हिजोको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी सहित 23 दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो सुनाएको फैसला अनुसार दोषी ठहर हुनेहरूमा रायमाझी सहित पूर्व गृहमन्त्री बालकृष्ण खाँड, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, पूर्व सचिव टेकनारायण पाण्डे रहनु भएको छ। उहाँहरूले संगठित रूपमा ठगी गरी उक्त कसुरबाट राज्य विरूद्धको अपराध गरेको ठहर गरिएको छ। रायमाझी र पूर्व सचिव टेकनारायण पाण्डेको हकमा संगठित अपराध र राज्य विरूद्ध गरेको ठहर गरिएको छ। खाँ ठगी तथा संगठित अपराध रहेको ठहर गरिएको हो। त्यस्तै आङटावा शेर्पालाई संगठित अपराध राज्य विरूद्ध, डाक्टर इन्द्रजीत राईलाई संगठित अपराध राज्य विरूद्ध एकीकृत कसुर, सागर राईलाई संगठित अपराध राज्य विरूद्ध एकीकृत कसुर गोविन्द चौधरी सन्देश शर्मा केशव दुलाल र सानु भण्डारीलाई पनि संगठित अपराध र राज्य विरूद्धमा दोषी ठहर गरिएको छ। त्यसैगरी टेकनाथ रिजाल नरेन्द्र केसी शमशेर मिया हरिभक्त महर्जन निरञ्ज कुमार खरेलमा दोषी ठहर भएका छन्। रिजाल लगायत केहीलाई लिखत किर्तेमा समेत दोषी ठहर गरिएको छ। उनीहरूको सजाय निर्धारण भनेपछि गरिने भएको छ। केही फरार रहेका छन्। सफाई पाउनेमा रामशरण केसी टंक कुमार गुरूङ सञ्जीव रायमाझी प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपी अनुसार सबैभन्दा धेरै 51,538 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र 194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो।

परीक्षा सञ्चालन गरेको थियो। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ। त्यस्तै मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% भित्र सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनु भएको हो। संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालोसूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थापनको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाड़ीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको हो। शाखा खोल्ने तथा बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख रहेको छ। बर्ड फ्लू संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन लगायतका जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका तीन जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि हाल देशभर 7,54,500 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पंक्षी 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले बिना अनुमति सञ्चालित स्वास्थ्य संस्थालाई कार्यवाही गर्न तीनै तहका सरकारलाई पत्रचार गरेको छ। देशका विभिन्न स्थानमा बीमा अनुमति र न्यूनतम मापदण्ड पूरा नगरी स्वास्थ्य संस्थाहरू सञ्चालन भइरहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले त्यस्तो संस्थालाई तत्काल कार्यवाहीको दायरामा ल्याउन तीनै तहका सरकारसँग आग्रह गरेको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले संघीय प्रदेश र स्थानीय तहका सम्बन्धित निकायहरूलाई औपचारिक पत्रचार गर्दै थप अनुगमन र आवश्यक कानूनी कार्यवाहीका लागि अनुरोध गर्नुभएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर पाण्डेका अनुसार धेरै स्वास्थ्य संस्थाहरू दर्ता बिना नै सञ्चालित भएको, मापदण्ड पूरा नगरेको पाइएकाले तीन तहकै सरकारी निकायलाई पत्रचार गरिएको हो। संघीय सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सबै प्रदेशका कार्यालयहरू, सबै स्वास्थ्य निर्देशनालय र सबै स्थानीय तहलाई पत्रचार गरिएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञ सभालाई पूर्णता दिएको छ। प्रतिष्ठानको कुलपतिमा लोक साहित्यका विज्ञ प्रा डाक्टर कुसुम कुमार न्यौपाने नियुक्त हुनु भएको छ। यसै गरी उपकुलपतिमा शंकर विरही गुरूङ र सदस्य सचिवको जिम्मेवारी मनकुमार श्रेष्ठले पाउनु भएको छ। प्राज्ञ सभा सदस्यका लागि विभिन्न विधाका 24 व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ, जसमा साहित्य, संगीत, संस्कृति, लोक साहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोकदोहोरी जस्ता सृजनात्मक क्षेत्रका विज्ञहरू समेटिएका छन्। गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानमा 4 सदस्य मनोनित गरेको छ। प्रदेश सरकारको मंगलबार हिजो बसेको निर्णय अनुसार उनीहरूलाई 4 लागि प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएको हो। मनोनित हुनेमा तनहुका मनकुमार श्रेष्ठ, प्रज्ञा डाक्टर ईश्वर चन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य र शान्ता बरालोला
रहनु भएको छ। सदस्य सचिवको तर्फबाट मनोनयन गरिएका उहाँहरू साहित्य कला र लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको व्यक्तित्व हुन् मन कुमार श्रेष्ठ नेपाली गायन नेतृत्व र विद्या

0: नेपाली गायन नृत्य र वाद्यवादन क्षेत्रमा परिचित छन् भने शुक्ला गण्डकी टुका देवी पौडेल आचार्य साहित्य क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ। त्यसै गरी शान्ता बरा लोला लोकदोहोरी तथा लोक संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आउनु भएको छ। प्रदेश सरकारले विभिन्न विधामा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वलाई प्रतिष्ठान मार्फत सम्मान गर्दै भाषा साहित्य कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। तनहुको म्याग्दी गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरण र स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले 33 जना महिलालाई धूपबाती बनाउने तालिम सञ्चालन गरेको छ। तालिममा स्थानीय कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय धूप उत्पादन प्याकेजिङ लेबलिङ मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण दिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले महिलालाई शिवसंघीय आयोजनसँगै जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता सिखमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती गण्डकी सुदूरपश्चिम र कर्णालीमा मध्यदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि पनि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाफुरीको सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदको आग्रह रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमलले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षति ग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेका छन् र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी दिएको छ। यसअघि इस्लामिक रिभोल्युशन गार्ड कर्प्स को नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका 2 ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल 2026मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्यानाडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम 16 खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई 4-3 गोलले हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित 90 मिनट र त्यसपछि 30 मिनटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा स्विजरल्याण्डमा ग्रानिट जाका जेकी आम्दोनी सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा कोलम्बियाका जुआन क्विन्टेरो जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्नुभएको थियो। यो जितसँगै 13 पटक विश्वकप खेलिरहेको स्विजरल्याण्डले 14 पटक क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको हो। सन् 1954 विश्वकपमा क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्ड त्यसैता समूह चरण र अन्तिम 16 बाहिरिँदै आएको थियो। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि आइतबार साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारै हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011324375।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
8: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुना।
10: मोबाइल 98058535537।
12: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँडा।
13: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
14: बिजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
15: ए हो र, ल त ल।
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 98560192।
18: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: निम मेटली स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661136 र 9151166136।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417007087।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
14: यही असार 27 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
15: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
13: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
15: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
16: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
19: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर,
20: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
12: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0965414377, मोबाइल 9856044343।
21: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4000 छुटको व्यवस्था,
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712 40।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
16: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
19: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
20: स्टुडियो अहिले बिहानको आठ बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165931।
21: कहिले ढरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँघरको काली ओनाली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
22: कार्यक्रम लोक भाका
21: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूको रोजाईमा रहेको भाका कार्यक्रममा स्थान दिनेछौ। यदि हजुरहरूलाई कुनै भाका सुन्न मन छ भने चाहिँ हामीलाई फोन गर्न सक्नुहुनेछ 0965414200 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ। फोन चाहिँ गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु नहेर टुलु टुलु बोलको भाका जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि लुमा केसीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर नहेर टुलु टुलु बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो खेम सेन्चुरी अनि लुमा केसीको निकै नै रमाइलो एकदमै रमाइलो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू जान्न सुनिरहनु भएको छ होला। यदि कुनै भाका सुन्न मन छ भने चाहिँ हामीलाई फोन गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। धन्यवाद। अनि सन्चै आरामै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? खाजा खाँदै हुनुहुन्छ है? ल, आमालाई पनि धेरै धेरै सम्झना छ है त मेरो तर्फबाट, पछाडि पछाडि बोलिराख्नु भएको छ। सन्चै छु। हस् हुन्छ। अनि के गर्दै हुनुहुन्छ बुवा चाहिँ? अब कता जाने चाहिँ भन्नुभयो? हजुर हजुर, हामीलाई सुन्नु भएको छ कि छैन अहिले? ल, अन्तिमसम्म चाहिँ आज पनि सुनेर साथ दिनु होला है त। र म चाहिँ हजुरको बारीमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: मैले श्रीमानलाई सुनाउन चाहन्छु।
0: हजुर।
1: बहिनीहरूलाई सबै सुनाउन चाहन्छु, मेरो आठवटा बहिनीहरू छन् सबैलाई सुनाउँछु।
0: ल हस् हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
1: आठवटा बहिनी, मेरो दुईटा भाइ, सबै राम
0: सुन्छ। यति नै अरू कसैलाई सम्झन चाहनुहुन्छ कि? अनि जित बहादुरजीले चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ हजुरले?
2: अन्तिममा भन्नु पर्दाखेरि सर्वप्रथम त अब तपाईँलाई नै भइहाल्यो।
0: हस्, धेरै धेरै धन्यवाद।
2: अनि यो काली त सुनिरहेको छ, कालीले सुनिरहेको छ, त्यसलाई भन्नै गरौँ। अनि मलाई तिमी नतिनी सम्पूर्णलाई सुनाउन चाहन्छु भन्दै बिदा हुन्छु। हस् त, नमस्कार।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो जित बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो लामिश्वरादेखि। सधैँ चाहिँ आफूलाई मनपर्ने भाका रोजेर गरिसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरिदिनु। हेलो दर्शन, नमस्कार। हजुर
3: हजुर, गुड मर्निङ सिस्टर।
0: गुड मर्निङ अमृतजी, धेरै धेरै स्वागत छ है त कार्यक्रममा।
3: धन्यवाद भइरहेको छ होइन?
0: हजुर,
3: गाडीमा चिनो बसेको छ अनि गिरिजाजीलाई।
0: हस् हुन्छ, अनि अन्तिममा चाहिँ कसलाई
3: हजुरको लागि
0: धन्यवाद
3: भन्ने अगाडि पछि अनि सबैलाई भन्न चाहन्छु, नमस्ते भाइलाई।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर, आउनुहुन्थ्यो अमृत तुलाचनजी, हामीलाई फोन गर्नुभएको थियो काँडेदेखि, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गाउँले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, म त हजुर गाम्ले बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो शंकर पन्त अनि सुनिता बुढा छेत्रीको। निकै नै सुमधुर अनि निकै नै मिठो फाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु, फेरि पनि हामीसँग साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्कार।
0: दर्शन नमस्कार, बुद्धि बहादुरजीलाई धेरै भन्दा धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ अनि अन्तिमसम्म सुनेर साथ दिनु होला है त। अनि खाना खानुभयो त? कति छिटो खानुहुन्छ कि हजुरले त है?
1: सबै आफै गर्नु पर्छ, परेन काम गर्न पनि जानुपर्छ।
0: छिटो छिटो खाएर छिटो छिटो चाहिँ कामतिर जाने चाहिँ होला होइन हजुरको? सधैँ त्यही हो है। ल हुन्छ, भ्याएसम्म चाहिँ सुनेर साथ दिनु होला। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ?
1: के भन्नु र, पुरानै पऱ्यो गीतहरू पनि, पुरानोलाई मनपर्छ। नभने कान संसार कर्मी दाई राख्नु है।
0: कुन संसार कर्मी दाई भन्नुभयो?
1: हजुर
0: हजुर, हुन्छ, कार्यक्रम स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै धेरै धन्यवाद।
1: र जति पनि म अघि आउने र म पछि आउनेको लागि रेडियोहरूबाट सुनेर बनाउने सम्पूर्णको लागि हुँदै बिना चाहन्छु भाइ।
0: हस् हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो बुद्धि बहादुरजी, हामीलाई म्याग्दीदेखि फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। हजुरहरूलाई मनपर्ने जुनसुकै भाका भए पनि मैले चाहिँ राखिदिनेछु, पुरानो भए पनि जस्तो भए पनि गाह्रो नमानी चाहिँ भन्नु होला है। आज चाहिँ हजुरहरूकै रुजाइमा रहेको चाहिँ भाकालाई स्थान दिने चाहिँ श्रृङ्खला हो, म चाहिँ त्यो श्रृङ्खला लिएर उपस्थित भएको छु। 0625402000 बाटो भएर जोडिएर चाहिँ आफूलाई मनपर्ने लोक भाका, जस्तो पुरानो नयाँ जस्तो भए पनि लोक भाका चाहिँ रोज्नु होला, म कार्यक्रममा स्थान दिनेछु। अहिलेको लागि भने ढिला नगरीकन चाहिँ हाम्रो अमृतजीको रुजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। गाउँघरे माया बोलको भाका रहेको छ, डाँडैमा चिलबस्ती भन्नुभएको थियो, तर त्यो भाकाको बोल, गीतको बोल चाहिँ गाउँघरे माया रहेको छ, जसमा आवाज रहेको छ सुरेश सञ्जन अनि अञ्जिता विश्वकर्माको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नु होला है त। माफ गर्नु होला, यो गाउँघरे मायाको गीतको बोल भाका यसमा चाहिँ आवाज रहेको छ विमल परियार अनि बत्ती कुमारी थापाको। गीतको बोल चाहिँ गाउँ घरेमा रहेको छ, हाम्रो अमृतजीको रुजाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नु होला है त।

0: हजुर गाउँघरे माया बोलको निकै नै रमाइलो फाका रहेको थियो जसमा आवाज रहेको थियो विमल परियार अनि भक्ति कुमारी थापाको हाम्रो अमृतजीको रोजाइमा रहेको छ यो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु पछि पनि हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अझै समय धेरै बाँकी रहेको छ फोन गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने फाका रोजाइमा पार्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ हेलो दर्शन नमस्कार हजुर नमस्कार
1: नमस्कार
0: प्रेमजी बोल्दै हुनुहुन्छ प्रेमजी बोल्दै हुनुहुन्छ हो हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है त हजुरलाई हुन्छ अनि के गर्दै हुनुहुन्छ सञ्चारमै हुनुहुन्छ हस् हुन्छ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: सर्वप्रथम धन्यवाद रेडियो परिवार
0: हस् धन्यवाद
1: अनि खडी माया र अनि टेबु छेत्री मगर र अनि हनाथ
0: हुन्छ नमस्कार बाई बाई शुभ दिन हजुर आउनुहुन्थ्यो प्रेमजी हामीलाई कास्कीदेखि फोन गर्नुभएको थियो अहिलेको लागि भने ढिला नगरीकन चाहिँ हाम्रो बुद्धि बहादुरजीको रोजाइमा रहेको संचारकर्मी दाइबोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु र यो भाका सँगसँगै हामी छोटो व्यवसायिक दिशामा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै उपस्थित हुनेछौ त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त
2: प्रिय श्रोतावृन्द नमस्ते कार्यक्रम लोक तरंगमा यो सञ्चालकको श्रोतावृन्द यो कार्यक्रम एकैछिन उहाँसँगै कुराकानी गरौं।

0: 103.8 अन्तर्मनको आवाज।
1: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: इस्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
10: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 98678161887।
14: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
11: होइन, के सुन्ने भनेको
10: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
10: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
10: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
15: Admission open.
16: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
15: 24th years of academic excellence in management.
16: Bachelor program.
15: 4 years program of Bachelor in Business Administration, BBA.
16: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
15: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
16: Forms are available at college administration at 9 a.m. to 3 p.m.
15: Science and Management, both in stream can apply.
16: Last date of form submission, 26th Asar 2083.
15: Entrance exam, 29th Asar 2083.
16: Enter to learn, go for to serve.
15: Further details, Pokhara College of Management, PCM, Ganmarga, गदीपुर पोखरा 3 कास्के नेपाल टेलीफोन नंबर 0615447615701241 ईमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
17: लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरुका लागि खुशीको खबर
18: ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरु होलसेल मूल्यमा बिक्री गरिन्छ
17: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
18: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
7: आहा घर त सारै कित्त बुझ्दो भयो हैन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
19: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ सारै मन पर्यो हामी पनि त्यतै जाम
18: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9811756606
0: 103.8 अन्तर्मनको आवाज
20: हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर चाहिँ हजुरहरूको रुजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ भएको 9 बजेसम्म समय अझै बाँकी रहेको छ फोन गरेर आफूलाई मनपर्ने भाका रचना पार्न सक्नुहुनेछ ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ हामी उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो दर्शन नमस्कार हजुर
21: हेलो गुड मर्निङ नमस्ते
20: गुड मर्निङ नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछु होला स्याङ्जा वालिङदेखि कृष्ण अधिकारी भन्नुभयो है
21: हजुर हजुर
20: कृष्णजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा
21: हजुर थ्याङ्क यू
20: अनि के गर्दै हुनुहुन्छ कृष्णजी
21: अहिले यतिकै बसोबास छ
20: बस्दै हुनुहुन्छ अनि हामीलाई सुन्नु भएको छ कि छैन
21: हजुर सुनिरहेको छु
20: सुनिरहनुहुन्छ
21: हजुर सधैँ सुनेर कन्ट्याक्ट चाहिँ गरिरहेको छु नेटवर्क उसको कारणले गर्दाखेरि सम्पर्क भएको थिएन
20: हजुर हजुर आज मसँग चाहिँ पहिलोचोटि कुराकानी भयो जस्तो लाग्यो है
21: हजुर हजुरसँग पहिलोचोटि भन्नुपर्छ
20: हजुर हजुर ल हुन्छ सधैँसरी नै माया गरेर चाहिँ सुनेर साथ दिनु होला है त अनि आज चाहिँ गीत रोज्ने पालो भाका रोज्ने दिन रहेको छ अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो कृष्णजीले
21: अहिले चाहिँ कलकत्ताको रेल पुग्यो बम्बई भन्ने केटाहरू
20: कलकत्ताको रेल भन्नुभयो है
21: कलकत्ताको रेल पुग्यो बम्बई
20: हजुर हुन्छ यो भाकालाई कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
21: सर्वप्रथम त हजुरको लागि
20: हस् धेरै धेरै धन्यवाद
21: त्यसपछि टेक्निसियनमा रहनुहुने साथीको लागि
20: हजुर
21: त्यसपछि अघि पछाडि आउनु नआउनु सुन्नु सबै साथीको लागि भन्दै सम्झिँदा हुन्छ
20: हस् हुन्छ नमस्कार बाई बाई शुभ दिन हजुर आउनुहुन्थ्यो कृष्ण अधिकारीजी हामीलाई चाहिँ फोन गर्नुभएको थियो स्याङ्जा वालिङदेखि पहिलो पटक चाहिँ मसँग चाहिँ सम्पर्कमा जोडिनु भएको थियो हाम्रो कार्यक्रममा चाहिँ खुसी लाग्यो सधैँसरी नै माया गरेर सुनेर पनि साथ दिनुहोला फोन पनि गर्दै गर्नुहोला कृष्णजी भन्दै अहिलेको लागि भने हाम्रो प्रेमजीको रजाइमा रहेको देउरालीलाई फुलपाती ध्वजा छ देउरालीलाई फूलपाती धजा छ बोलको भागलाई कार्यक्रम स्थान दिँदैछु, जसको आवाज रहेको छ कालिका रोका मगर अनि मनसुधान थापा मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, देउरालीलाई फूलपाती ध्वजा छगुलको फाकर रहेको थियो। कार्यक्रम स्थान दिइसकेको छु, जसमा आवाज रहेको थियो कालिका रोका मगर अनि मनसुदन थापा मगरको। र भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। छुटेर जानु पर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाम्रो कृष्णजीको रुझाइमा रहेको कलकत्ताको रेल पुग्यो बम्बे भन्नुभएको थियो, तर मैले ट्याक्कै चाहिँ त्यो गीत चाहिँ फेला पार्न चाहिँ सकिनँ। तर घुमाइदेऊ कलकत्ता बम्बे मायाले बोलको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु कृष्णजीको लागि चाहिँ, जसमा आवाज रहेको छ अमृत सापकोटा अनि शान्ति श्री परियारको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: स्टुडियो
3: अहिले बिहानको 9 बज्यो।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाको बैठक आज बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची।
0: 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा काठमाडौँ उपत्यकामा यथावत काभ्रेमा थप फैलिँदै।
1: पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न विशेष अभियान शुरू। रौतहटमा जग्गा विवादका क्रममा चक्कु प्रहार हुँदा एकजनाको मृत्यु।
0: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाफ दिने तेहरानको प्रतिक्रिया।
1: र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। संस्कृति मन्त्री खड़गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ।
1: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभएको छ। उहाँका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा तीव्र गतिमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणको लागि हालसम्म देशभर 7,54,585, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पंक्षी, 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ। सोही आधारमा संक्रमित क्षेत्रका पंक्षी नष्ट गर्ने र संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ।
0: पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्दो मन्त्रालयले थप सक्रियता देखाएको बताएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै पनि गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
1: रौतहटमा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो राति ईशनाथ नगरपालिका 3 अरैयामा 80 वर्षीय रामबहादुर शाह, उनका 60 वर्षीय छोरी ज्वाई बुटन शाह तथा 63 वर्षीय राम अवतार शाह र उनका 26 वर्षीय छोरा राम महेश्वर शाह बीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो। विवाद चर्कदै जाँदा हात हलाहलको अवस्था सृजना भएको र सोही क्रममा राम महेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौड लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनामा रामबहादुर शाहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राम महेश्वर शाह तथा झै झगडामा संलग्न उनका बुवा राम अवतार शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको जनाएको छ।
0: मकवानपुरमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। वीरगंजबाट लमजुङ जाँदै गरेको ना 5X5319 नम्बरको बस आज राति मनोहरी सात रमनटार स्थित पूर्व पश्चिम सड़क खण्डमा दुर्घटनामा परेको हो। बसमा 16 जना सवार थिए। घाइते 5 जनालाई उपचारका लागि मनोहरी अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बस चालक सर्लाहीका 39 वर्षीय भीमबहादुर विक, यात्रुहरू चितुवन भरतपुर 4 का 30 वर्षीय संजय तामाङ, पर्सा परवानीपुरका 54 वर्षीय मोहम्मद आजाद, बारा देवताल 1 का 23 वर्षीय राजकुमार राम र भारत मोतिहारीका 25 वर्षीय सुधीर कुमार रहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्ट
0: राजकुमार राम र भारत मोतिहारीका 25 वर्षीय सुधीर कुमार रहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो

0: आज जीवन भर तो
1: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार संसदीयको गढी गाउँपालिका एक मदेली झण्डा चोकबाट चाइनिज पिस्तोल र गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। घराती करिब सभा एक बजे अस्थायी प्रहरी चौकी चाँद बेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका 17 रानी बस्ने 51 वर्षीय नूर मोहम्मद र विराटनगर महानगरपालिका 8 अशोक चोक बस्ने 32 वर्षीय इमरान खान रहेको प्रहरीले जनाएको छ। चेक जाँचका क्रममा नूर मोहम्मदको साथबाट एक थान चाइनिज पिस्तोल र त्यसमा लोड गरिएको 3 राउण्ड गोली बरामद भएको हो। दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा 3 व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जहाज जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही गरिएको घोषणा गरेको छ। अमेरिकी हमलाबाट इरानको क्यासियम टापु बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उप परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आणविक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्ध विरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुजरिरहेका तेल ट्याङ्करमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 बुधे सम्झौताले दुवै देशबीचको युद्ध विराम लम्ब्याएको थियो।
3: अब खेल समाचार। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जीत निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सको मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्ड र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग भिन्नेछन्। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्नेछन्। नेपाली समय अनुसार शुक्रबार बिहान 2 बजेदेखि शुरू हुने खेल शुरू हुनेछ। शनिबार बिहान 1 बजे स्पेन र पोर्चुगल बीच खेल हुनेछ। त्यसपछि आइतबार 3 बजे नर्वे र इंग्ल्याण्ड तथा आइतबार 7 बजे अर्जेन्टिना र स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको 2 खेलका विजेताले जुलाई 20 बिहान 1 बजे फाइनल खेल खेल्नेछन्।
2: अब मौसम। आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अहिले बिहान मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सबैजसो प्रदेशमा आज मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा होरी बतासको पनि सम्भावना छ। राति भने मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। त्यसैले बाढ़ी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभाको बैठक आज बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची।

0: जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा काठमाडौँ उपत्यकामा यथावत, काभ्रेमा थप फैलिँदै
1: पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न विशेष अभियान शुरू। रौतहटमा जग्गा विवादका क्रममा चक्कु प्रहार हुँदा एकजनाको मृत्यु।
0: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाब दिने तेहरानको प्रतिक्रिया।
1: र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 9687168887।
6: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
7: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
9: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
10: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
11: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
11: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
11: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372।
15: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
16: खै दिनुस् त ए ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
19: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
18: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
20: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
21: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
20: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
21: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465010950 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
22: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
22: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
22: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
22: थप जानकारीका लागि सम्पर्क 06-5571479 मोबाइल 98-5602-65 र 98-4-68-64-145
23: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
24: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
23: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98-5-10-88-461 र सिजन गुरुङ 97-045-40-900
25: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
23: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
26: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
0: उपचार पनि गरिन्छ।
1: धोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
2: आज भोलि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
24: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
24: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
26: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9847153368।
27: १०३.८ अन्तर्मनको आवाज।

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
5: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811160069 राजु विश्वकर्मा 9807162
9: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 9968168187
11: सुन्नु न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
12: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
11: कहाँ
12: गण्डकी मेडिकल हल
10: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
11: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 065590369 मोबाइल 9840826
13: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
14: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
13: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
14: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
14: होटल फैमिली एंड लॉज खैरनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9840-54674 र 9860-23420
15: हेर त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
16: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
15: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
16: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
15: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
17: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
21: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
20: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
21: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो रे बनाएको पनि
20: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथि पछि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
22: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झे
23: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
24: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008-28810 9008-28811 र 9008-28816
20: ए सबिना यस्तो हतारमा कता हो
21: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
20: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
25: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौंडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860-78528 र 9008-16142
0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
24: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
24: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
24: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
24: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ
6: त है। सामान लिन टाढा किन जानु पर्यो र?
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
27: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
28: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
29: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9008535537 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850528543 र 9840000787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850378302 र 9860378302।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852319122, 9800528 र 9460769246।
15: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324475 र 9801132475।
18: अफिसबाट अमित सरको फोन।
19: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
20: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
21: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855020279।
22: स्टुडियो ट्रान्जिट
23: अहिले बिहानको 10 बज्यो।
24: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
25: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
12: ढोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
1: नमस्कार, रेडियो ध्रुवारही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत सुन्दै हुनुहुन्छ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन 2081-82 पेश गर्ने कार्यसूची रहेको छ। यस्तै मन्त्री गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्ने कार्यक्रम रहेको छ। यस्तै गरी प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने र विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तरिका रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेक नारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्ष पछाडि जिल्ला अदालत काठमाण्डुको न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङ तावा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाको प्रतिवादी सन्दीप रायमाझी सहित 7 सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढा थोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको छ। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन राई, दीपा उमा गाई, निरज राई, राजेश अरियाल, मोहन राज राई, विनिता साङदेन लिम्बू र सुनिल बुढा थोकीको हकमा पक्राउ परेपछि कानून मोजिम हुने जनाइएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असारको 29 पेशी तोकिएको छ। नेपाल सरकार नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोको साथमा हेरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को ग्रेड वृद्धि अर्थात पूर्व परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 विद्यार्थी सहभागी भएकोमा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% रहेको छ। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 जीपीए देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतको सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असारको 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडियालले हिजो सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको हो। त्यस्तै मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनुभयो। संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कार्यालय सूचीमा पर्ने व्यक्तिको संख्या घटाउने, विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाड़ीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरेर व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको हो। शाखा खोल्ने तथा बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।
पटक पटक विद्युत अवरूद्ध अर्थात ट्रिपिङ हुने समस्या देखा परेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राखेर समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनसाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ। बर्ड फ्लू संक्रमण देशको विभिन्न जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रे बलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन लगायतका जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रे बलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिएको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म देशैभरि 7,54,500 पंक्षी, 10,91,303 अण्डा र 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पंक्षी, 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले बीमा अनुमति सञ्चालित स्वास्थ्य संस्थालाई कार्यवाही गर्न तीनै तहको सरकारलाई पत्रचार गरेको छ। देशका विभिन्न स्थानमा बिना अनुमति र न्यूनतम मापदण्ड पूरा नगरिकन स्वास्थ्य संस्थाहरू सञ्चालन भइरहेको पाएपछि नेपाल मेडिकल काउन्सिलले त्यस्तो संस्थाहरूलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन तीनवटै तहको सरकारसँग आग्रह गरेको हो। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर देवेन्द्र पाण्डेले संघीय, प्रदेश र स्थानीय तहको सम्बन्धित निकायलाई औपचारिक पत्रचार गर्दै थप अनुगमन र आवश्यक कानूनी कार्यवाहीका लागि अनुरोध गरेको हो। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर पाण्डेका अनुसार धेरै स्वास्थ्य संस्थाहरू दर्ता बिना नै सकेको छ। देशका विभिन्न स्थानमा बिना अनुमति र न्यूनतम मापदण्ड पूरा नगरिकन स्वास्थ्य संस्थाहरू सञ्चालन भइरहेको पाएपछि नेपाल मेडिकल काउन्सिलले त्यस्तो संस्थाहरूलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन

स्वास्थ्यता मन्त्रालय, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सबै प्रदेश मन्त्रालयहरू, सबै स्वास्थ्य निर्देशनालय र सबै स्थानीय तहलाई पत्रचार गरिएको छ। नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले स्थायी सचिव तथा प्रधानमन्त्रीको निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गर्नुभएको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग हालै भएको भेटमा उहाँले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गर्नुभएको हो। थाइल्याण्ड स्थित नेपाली राजदूतावासद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सो भेटमा स्थायी सचिव सोफियाले यही असारको 20 र 21 गते कम्पोङ चाम प्रान्तमा निशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना भएको र नेपालको उच्च प्रशंसा गरेको उल्लेख गरिएको छ। कम्बोडियाका साझेदारहरूसँगको सहकार्यमा नेपाल नेत्रज्योति संघ, लुम्बिनी आँखा संस्थान र अनुसन्धान केन्द्र तथा राजदूतावासको संयुक्त प्रयासमा सो शिविर सम्पन्न भएको हो। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व तथा सदस्यहरू नियुक्त गर्दै प्रज्ञा सभालाई पूर्णता दिएको छ। प्रतिष्ठानको कुलपतिमा लोक साहित्यका विज्ञ प्राध्यापक डाक्टर कुसुम कुमार नेउपानी नियुक्त हुनुभएको छ। यस्तै गरी उपकुलपतिमा शंकर विदेही गुरूङ र सदस्य सचिवको जिम्मेवारीमा मन कुमार श्रेष्ठ रहनु भएको छ। प्रज्ञा सभा सदस्यका लागि विभिन्न विधाका 24 जना व्यक्तिहरूलाई मनोनयन गरिएको छ, जसमा साहित्य, संगीत, संस्कृति, लोक साहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोक दोहरी जस्ता सृजनात्मक क्षेत्रका विज्ञहरू समावेश गरिएको छ। प्रदेश सभाले मनोनित गरेका मध्ये 4 सदस्य तनहुँबाट परेका छन्। उनीहरूलाई 4 वर्षका लागि प्रतिष्ठानले सदस्यमा मनोनयन गरेको हो। मनोनित हुनेमा तनहुका मन कुमार श्रेष्ठ, प्राज्ञ डाक्टर चन्द्र ईश्वर चन्द्र वाग्ली, टुका देवी आचार्य र शान्ता बास्तोला रहेका छन्। सदस्य सचिवको तर्फबाट मनोनयन गरिएका उनीहरू साहित्य, कला र लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्ति रहेका छन्। शुक्ला गण्डकीकी टुका देवी पौडेल आचार्य साहित्य क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ। उहाँ पञ्चमुनि देव माविमा अध्यापन र रेडियो ढोरबाराहीमा कार्यक्रम प्रस्तोताका रूपमा समेत कार्यरत रहनु भएको छ। महिलाको आर्थिक सशक्तिकरण, स्वरोजगार सिर्जना र स्थानीय स्रोत साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले तनहुको म्याग्दी गाउँपालिका वडा नम्बर 5 मा सञ्चालन गरिएको 3 दिने सुगन्धित धूपबाट बत्ती बनाउने सिपमूलक तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक विकास शाखाको आयोजनामा सम्पन्न तालिममा वडा नम्बर 5 का 33 जना महिलाको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य स्थानीय स्तरमा नै उपलब्ध कच्चा पदार्थको उपयोग गरेर गुणस्तरीय सुगन्धित धूप उत्पादन, न्यून लगानीमा घरमै बसेर व्यवसाय सञ्चालन र महिलालाई आय आर्जनसँग जोड्नु रहेको आर्थिक विकास शाखाका प्रमुख प्रदीप नेउपानेले जानकारी दिनु। पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिमा धूपको प्रयोग बढ़दै गएको र बजारमा यसको माग निरन्तर विस्तार भइरहेकाले यस क्षेत्रमा उद्यमको राम्रो सम्भावना रहेको उहाँले बताउनु भएको छ। 3 दिनसम्म सञ्चालन भएको तालिममा प्रमुख प्रशिक्षक पवित्र लामिछानेले कच्चा पदार्थ छनौट मिश्रण तथा मिश्रण तयार गर्ने विधि, बत्ती बनाउने प्रक्रिया, सुकाउने तरिका, गुणस्तर परीक्षण, सुरक्षित भण्डारण, आकर्षक प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण र बजार व्यवस्थापन लगायतका विषयमा प्रारम्भिक प्रशिक्षण दिनुभएको थियो। सहभागी महिलाहरूले स्वयं धूपको बत्ती तयार गरेर व्यवहारिक अभ्यास समेत गरेका छन्। सहायक प्रशिक्षक राममाया श्रेष्ठले उत्पादन प्रक्रियाको प्रत्येक चरणमा आवश्यक सहजीकरण गर्नुभएको थियो। आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा महावाहुरीको पनि सम्भावना रहेको छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह रहेको छ।

0: अब अन्तर्राष्ट्रिय समाचार। सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा 30-40 सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही गरिएको घोषणा गरेको हो। अमेरिकी अमलाबाट इरानको क्युसम टापु, बन्दर अब्बास र सिरक शहरमा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानी संचार माध्यमका अनुसार ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटको आवाज सुनिएका छन् भने चर्राहरू लागेर केही मानिस घाइते भएका छन्। यद्यपि आजसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उप परराष्ट्र मन्त्रीले अमेरिकी अमलालाई गत महिना मात्रै दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। अब अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल 2026 क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। बुधबार बिहान कोलम्बिया र स्विजरल्याण्ड को अन्तिम सोह्रको खेल सकिएसँगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो। अन्तिम सोह्रबाट 8 टोली क्वार्टर फाइनलमा पुगेका छन्, जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड रहेका छन्। फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। यो खेल जुलाई 10 तारीकमा नेपाली समयअनुसार राति 2:15 शुरू हुने भएको छ। हवस्तै, विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबार ही हेडलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ। जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855066136 र 9811066136।
10: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 98562625 र 98468164145।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9968161887।
10: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
10: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
15: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
15: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
15: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
19: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9864133101 र 9868383522।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
23: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
24: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
25: इट्स टाइम फॉर कॉलिंग टाइम
24: ओनली ऑन रेडियो ढोर बाराही।

गुड मर्निङ दर्शन नमस्ते नमस्कार स्वागत छ प्रोग्राम कलिङ टाइममा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 MHz जन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथीहरूले हामीलाई रहेर सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओमे बाबुसन सुनसारी पसल दुलेगोडाले पनि प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना र प्रोग्रामको प्राइस स्पोन्सर गरेको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी शपले पनि प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार फरक टपिकको साथमा कार्यक्रम उपस्थित हुने गर्दछौ फरक फरक एपिसोडको साथमा कार्यक्रम उपस्थित हुने गर्दछौ भने आज वेनस्डेमा रहेर आजको श्रृङ्खलामा रहेर हामीहरू ड्रामा गर्नेछौ भने 0 BC 41 40 00 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा यहाँले गर्न मन भएको ड्रामाहरू गर्न सक्नुहुनेछ र यहाँले कुनै टपिक लिएर आउनु भएको छ भने चाहिँ यहाँकै टपिकमा आधारित रहेर हामी आज ड्रामा गर्नेछौँ र टपिक चाहिँ रहेको छैन भने म आफै पनि एउटा टपिक राखेर त्यस सम्बन्धी चाहिँ हामी ड्रामा गर्नेछौँ भने कार्यक्रमको पहिलो सङ्घका राख्नतर्फतिर लागिरहेको छु। ओपनिङ सरमीहरूको लागि अझ निकै नै सुमधुर सङ्घलाई राख्नतर्फतिर लागिरहेको छु भने त्यसै गरी गीतको टाइटल रहेको छ पछ्यौरी सिकार्नु होला यो मिठो सङ्घलाई है त।

हजुर श्रोत साथी, यो निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मिठो गीत रहेको थियो र गीतको टाइटल रहेको थियो पछ्यौरी, जसमा आवाज रहेको थियो प्रभार राईको। भने पक्कै पनि सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा यो सुमधुर सङ्गलाई स्वीकार्नु भयो होला। र श्रोत साथी, आजको श्रृङ्खलामा रहेर, आजको एपिसोडमा रहेर हामीहरू चाहिँ ड्रामा गर्नेछौ भने यहाँहरू पनि ड्रामा गर्नको लागि आउँदै गर्नुहोला, प्रोग्राममा सहभागिता जनाउँदै गर्नुहोला। 0 टेलिफोन लाइन भएर यहाँहरू कार्यक्रममा आउन सक्नुहुनेछ भने। त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ हे साइला। अभ्यासमा रहेको सुमधुर सङ्ग रहेको छ भने स्वीकार्नुहोला है त।

श्रोता साथीहरूले यस मधुर सङ्घलाई पनि कार्यक्रममा साथ दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर सङ्घलाई स्वीकार्नु भयो होला र श्रोता साथीहरूको लागि भने फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जाने बेला पनि हाम्रो भइसकेको छ भने विश्राम पूर्व जानु अघि चाहिँ प्रोग्राममा फेरि पनि एउटा अर्को सुमधुर सङ्घलाई राखिरहेको छु र गीतको टाइटल रहेको छ यानी मायाली। सुमधुर सङ्घलाई राख्दै साथै छु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ 11 बजेको टाइम चेक लगाउँदै यहाँहरूसँग फेरि पनि हाम्रो पुनः भेट हुने नै छ भने अहिलेको लागि पनि सुमधुर सङ्घलाई स्वीकार्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
5: र 9968168887।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला
9: ल। हेर यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0564141042, 98563231, 98462014726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।

0: पानीम मेटली स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807994
3: हजुर दान गरौ
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
6: यही असार 27 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
7: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
6: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0965414377 मोबाइल 9855443043
10: ए सबिना यस्तो हतारमा कता हो
11: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
10: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
12: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार सेवाहरू
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
13: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
13: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
13: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
15: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
15: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
15: पसल सरेको सूचना: शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ।
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: स्टुडियो साइन्सेस
23: अहिले बिहानको 11 बज्यो।
24: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
0: हजुर श्रोता साथी, केही क्षणको विश्राम लगतेर प्रोग्रामको पहिलो व्यावसायिक विश्राम र 11 बजेको टाइम चेक लगतै फेरि पनि प्रोग्राम कलिङ टाइममा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु भने अब ठिक 12 बजेको टाइम चेकसम्म यहाँहरूसँग साथमा रहनेछु र तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 MHz इन्टरनेट अनलाइन www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकैसाथ रहेर श्रोता साथी हामीलाई सुन्न सक्नुहुनेछ। र कार्यक्रम प्रायोजक गरिएको ओमे बाबुसन सुनसादी पसल धुलेगौड़ाले भने प्रोपाइटेड हुनुहुन्छ मीन बहादुर सुनार र प्रोग्रामको प्राइस स्पोन्सर गरेको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी शपले भने प्रोपाइटेड हुनुहुन्छ आनन्द कुमार श्रेष्ठ। र श्रोता साथी, आजको एपिसोडमा रहेर आज बुधबारको श्रृंखलामा रहेर हामीहरू ड्रामा चाहिँ गर्नेछौ र 0 BC 41 40 00 टेलिफोन लाइन भएर यहाँहरू कार्यक्रममा आउन सक्नुहुनेछ, कार्यक्रममा ड्रामा गर्न सक्नुहुनेछ भने हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुल्ला रहेको छ। र फेरि पनि प्रोग्राममा अर्को सुमधुर सङ्गलाई राख्न तर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ धरानको बजारमा माया बस्यो एकै नजरमा, निकै नै सुमधुर सङ्ग रहेको छ। सिन्धु मल्लको आवाजमा सजिएको मिठो गीत रहेको छ भने स्वीकार्नुहोला यो भाकालाई हैत।

हजुर श्रोता साथी, धारणाको बजारमा माया बसे एकै नजरमा यो निकै नै सुमधुर सङ रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले यो मिठो सङलाई त सुनिराख्नु भएको नै छ होला भन्दै आशा रहेको छ। सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ दिनुहुनेछ भन्ने आशा अपेक्षाको साथ यहाँहरू पनि आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुल्ला रहेको छ, 0645 44 42 00 00 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यहाँले आज ड्रामा गर्न सक्नुहुने कुनै पनि टपिकमा रहेर चाहिँ यहाँले आज ड्रामा गर्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि पनि प्रोग्राममा तुलसी आँगनमा यो सुमधुर सङ राख्नतर्फ दिएर लागिरहेको छु। मुभी सङ चाहिँ रहेको छ बाचुमुनिको फूल, टाइटलमा रहेको मुभी सङ रहेको छ भने जसमा आवाज रहेको छ बाबु बोगाटीको, सुमधुर सङ रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर, तुलसी आँगनमा रोपौला यो निकै नै सुमधुर सङ्ग रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि अर्को मिठो भाकालाई राख्नतर्फ लागिरहेको छु र त्यसै गरी यहाँहरू भने आउँदै गर्नुहोला ड्रामा गर्नुको लागि, यहाँले कुनै पनि टपिक सम्बन्धी रहेर ड्रामा गर्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने देउराली भन्छ गीतको बोला राखिरहेको छु, स्वीकार्नुहोला है त।

को टाइटललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने श्रोता साथी प्रोग्रामको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फतिर जाने बेला पनि हाम्रो भइसकेको छ भने श्रोता साथी विश्राम पूर्व जानु अघि कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ घर कहाँ पर्यो। भर्खरै मात्र पनि रिलिज भएको सुमधुर ट्रेनिङ सङ पनि रहेको छ जसमा आवाज रहेको छ स्वप्न सुमनको भने त्यसै गरी निहित थापाको पनि आवाजमा सजिएको मिठो गीत रहेको स्वीकार होला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: Admission open.
4: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
3: 24th years of academic excellence in management.
4: Bachelor program.
3: 4 years program of Bachelor in Business Administration, BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
3: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both streams can apply.
4: Last date of form submission, 26th Asar 2083.
3: Entrance exam, 29th Asar 2083.
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
12: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाऊ हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौंडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9008580142, दिपेश मल्ल ठकुरी 9008580142120, दीप मल्ल ठकुरी 9004601530।
16: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
16: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
17: कहाँ जाने?
18: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
17: अनि बीचमा नझर्ने?
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
19: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
20: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
19: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
20: त्यसो भए कहाँ जाने त कान्छा?
19: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
20: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
21: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
16: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556411445 र 9556411545।
0: 0765204745।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
24: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुर श्रोता साथी, केही क्षणको विश्राम लगतै फेरि पनि प्रोग्राम कलिङ टाइममा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको नै छु। अब ठिक 12 बजेको टाइम टेकसम्म यहाँहरूसँग नै हुनेछु भने तपाईँले हामीलाई रेडियो ठाउँबाट ही 103.8 मेगाहर्ज मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothaubarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी प्रोग्राम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी, हामी सन्डेको एपिसोडमा रहेर अन्ताक्षरी खेल्नेछौ र मन्डे रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने ट्युजडेको एपिसोडमा रहेर कुनै पनि टपिकमा रहेर चाहिँ यहाँहरूसँग हामी कुराकानी गर्नेछौ। त्यो टपिकको आधारमा रहेर भने वेनेसडेमा रहेर ड्रामा गर्नेछौ र थर्सडेमा रहेर चाहिँ अल प्रतिभालाई चाहिँ हामी लिनेछौ। त्यसै गरी फ्राइडेको एपिसोडमा रहेर हामीहरू म्युजिक ट्र्याकलाई खेल्नेछौ भने स्याटरडेको एपिसोडमा रहेर हामी गाउँ गर्ने कथा खेल्नेछौ। र श्रोता साथी, हामी यसै गरी फरक बार फरक श्रृंखलाको साथमा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। त्यसै गरी नयाँ श्रृंखलाको साथमा यहाँहरूसँग जोडिनेछौ भने कार्यक्रम प्रायोजक गरिएको छ ओमे बाबुसन सुनसारी पसल दुलेगौड़ाले भने विगत 28 वर्षदेखि सञ्चालनमा रहेको निरन्तर सेवा दिँदै आइरहेको पसल चाहिँ रहेको छ। यदि श्रोता साथीहरूलाई चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहनाहरू खरिद बिक्री तथा सार्टफेयर र त्यसै गरी पुराना गरगहनाहरू चाहिँ सार्टफेयर तथा मरमत खरिद बिक्री गर्नु परेमा चाहिँ त्यस पसलबाट पनि यहाँले सेवा सुविधाहरू लिन सक्नुहुनेछ। गरगहनाहरू खरिद बिक्री गर्न सक्नुहुनेछ, सार्टफेयर पनि गर्न सक्नुहुनेछ भने पसलबाट खरिद गरिएका गरगहनाहरू चाहिँ बिक्री तथा सार्टफेयर गर्दा उचित मूल्यमा पनि यहाँले चाहिँ पाउन सक्नुहुनेछ भने साथै चाडपर्वको अवसरमा गरगहनाहरू बनाउँदा चाहिँ यहाँले विशेष छुटको अवसर चाहिँ पाउन सक्नुहुनेछ, डिस्काउन्ट पनि यहाँले पाउन सक्नुहुनेछ भने प्रोग्रामको प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सोनार र प्रोग्रामको प्राइस स्पोन्सर गरेको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सपले भने प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। र श्रोता साथी, सिङ्गापुर फेन्सी ज्वेलरी सपबाट चाहिँ यहाँले विभिन्न प्रकारको चाहिँ सुविधाहरू चाहिँ लिन सक्नुहुनेछ। त्यसै गरी श्रोता साथीहरूलाई चाहिँ कुनै पनि ग्यारेन्टीको गरगहनाहरू साथै गुरुङ मगर तामाङ छेत्री ठकुरी नेवार भुजेल विभिन्न प्रकारको जातजातिहरूको ड्रेसहरू चाहिएमा पर्स ब्याग अथवा सिङ्गापुर होल्यान्ड लुङ्गी स्वाल कोरियन टी शर्ट दाउरा सुवारहरू चाहिएमा पनि त्यस पसलबाट पनि यहाँले चाहिँ उपलब्ध चाहिँ गर्न सक्नुहुनेछ। पसलबाट चाहिँ विभिन्न प्रकारको सेवाहरू विभिन्न प्रकारको सामान खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि सेवाहरू लिनुहोला भने श्रोता साथी, यसै गरी यो प्रोग्रामको छोटो मिठो जानकारी सँगसँगै अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी गीतको टाइटल रहेको छ सिरफुल, सिरफुल टू चाहिँ रहेको छ भने निकै नै मिठो भाका रहेको छ एकदेव लिम्बुको आवाजमा सुझिएको यस्तो मधुर सङ्गलाई स्वीकार्नुहोला है त।
1: Akin sare kine nu make baro when you're around baby I'm like sevaro Akin sare kine nu make baro no make maro baby

हजुर साथी, सेफल टु टाइटलमा सजिएको छु। म जस मङ्गला पनि कार्यक्रम सान्दिसकेको छु। एकदम लिम्बू र बियोन्डको आवाजमा सजिएको छु मधुर सङ रहेको थियो। यार माझ पनि कार्यक्रममा सान्दिसकेको छु भने श्रोता साथी अहिलेको लागि भन्ने प्रोग्राममा काठको घुरा टाइटलमा सजिएको छु मधुर सङ राख्नतर्फतिर लागिरहेको छु। कृष्ण गुरुङको आवाजमा सजिएको मिठो सङ रहेको छ भने सम्पूर्ण श्रोता साथीहरूले सङलाई स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
1: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
1: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
5: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्लागण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 810, 9800 28 28 811 र 9800 28 28 816।
7: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर श्रोता साथी केही छिनको विश्रामलाई गर्दै फेरि पनि प्रोग्राम कलिङ टाइममा सम्पूर्ण श्रोता साथीहरूलाई स्वागत गर्न चाहन्छु भने श्रोता साथी आजको एपिसोडमा रहेर ड्रामा चाहिँ हामी गर्ने थियौँ भने पक्कै पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ दिनुभयो होला भने अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको निश्चित समय पनि हाम्रो सकिने बेला भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा फेरि पनि मधु सङ्गलाई नै राख्नतर्फ लागिरहेको छु मुभी सङ्ग रहेको छ जेरियन द चप टाइटलमा रहेको मुभीको सङ्ग चाहिँ रहेको छ भने र गीतको बोल रहेको छ औठी चिनोस् त मधुर सङ्ग्रह राख्दै आजको श्रृङ्खलाबाट आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ माझबाट बिदा हुने आज्ञा बाग्दैछु नमस्ते नमस्कार हैत।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-5-60-32-475 र 98-011-32-475।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
5: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-1-51-66-136।
8: स्टुडियो साइन्चेक, अहिले मध्याह्नको 12 बज्यो।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-166-95-301।
8: जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमाले संसदको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक स्थगित, सभामुखको नियतमा प्रश्न उठाउँदा रासोपाको प्रतिवाद।
0: प्रधानमन्त्री शाहले पहिलो पटक निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्दै 16 खर्बको राजस्व उठाउने गरी लाग्न भन्सार र राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन।
1: सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, काठमाडौँ उपत्यकामा यथावत काभ्रेमा थप फैलिँदै।
0: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाफ दिने तेहरानको प्रतिक्रिया।
1: र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति विवादमा परेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आकस्मिक समयमा बोल्ने क्रम शुरू हुँदै गर्दा राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो। विपक्षी दलहरूले सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्याउन सभामुखले रूलिङ गर्नुपर्ने माग राख्दै आएका छन्। राईले यही विरोधलाई निरन्तरता दिँदै सभामुखले आफूहरूको माग नसुनेको अर्थमा यो प्रश्न गर्नुभएको थियो। लगत्तै सभामुख अरियालले राईले मर्यादा उल्लंघन गरेको भन्दै अगाडि बढ़ नदिने भन्दै माइक काट्नु भएको थियो। त्यसपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए। यता राईको अभिव्यक्तिमा रासोपाले प्रतिवाद गरेको थियो। सांसद ज्वाला संग्रौलाले सभामुखको आचरण विरूद्ध आएको प्रस्ताव बाहेक सभामुखको आलोचना गर्न नपाउने नियमावलीको व्यवस्था सम्झाउनुभयो। राईको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नभए संसदमा कस्ता सांसदहरू आएका रहेछन् भनेर भावी पुस्तालाई देखाउन भए पनि रेकर्डमा राख्न माग गर्नुभयो। त्यसपछि अरियालले फेरि राईलाई समय दिनुभएको थियो, तर विषयमा प्रवेश गर्न आग्रह गर्दा समेत पुरानै शैली दोहोर्याउँदै यस्तै शैलीले 5 वर्ष सभामुख नटिक्ने अभिव्यक्ति दिएपछि आक्रोशित बन्नुभएका सभामुख अरियालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको, तर 15 मिनट समय बितिसक्दा पनि बैठक शुरू हुन सकेको छैन। आजको बैठकमा महाधिवक्ताको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सहित विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा केही बेरपछि बैठक शुरू हुँदैछ। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय, आर्थिक गतिविधि र व्यावसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदान प्रदान हुने कार्यक्रम रहेको छ। निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक नीति तथा कार्य व्यावसायिक वातावरण सुधारका विषयमा सरकारसँग संवाद आवश्यक रहेको बताउँदै आएका थिए। सही सन्दर्भमा प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई छलफलको लागि आमन्त्रण गर्नुभएको हो। व्यवसायीहरूसँग प्रधानमन्त्रीको यो पहिलो छलफल हो। यो बीचमा केही व्यवसायीमाथि अनावश्यक धरपकड भएको भन्दै निजी क्षेत्र सरकारसँग रुष्ट छ। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अभिव्यक्ति र उहाँको सचिवालय मार्फत भइरहेका धाक धम्की प्रति समेत व्यवसायीहरू चिन्तित देखिएका छन्।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। सरकारको राजस्व लक्ष्य 16 खर्ब रूपियाँ रहेको भन्दै त्यसलाई जसरी पनि भेट्टाउन उहाँले निर्देशन दिनुभएको हो। सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाउनुभएका सहसचिव प्रेम प्रसाद आचार्यलाई अधिकारीलाई मन्त्रालयमा भेट्दै वहाँले विशेष निर्देशन दिनुभएको हो। चुहावट रोक्ने, स्वैच्छिक कर दाखिला बढ़ाउने र कर तिर्न प्रोत्साहन गर्ने गतिविधिले राजस्व संकलन बढ़न सक्ने उहाँको भनाइ छ।
1: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाण्डु उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाण्डु, ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा भने तीव्र गतिमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रण को लागि हालसम्म देशभर 7,54,505, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाण्डु उपत्यका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पंक्षी, 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ। सोही आधारमा संक्रमण क्षेत्रका पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइसकेको अवस्थामा सिराहाको करजनहा नगरपालिका 4 स्थित मिर्चिया पुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खान तलासीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोत नखुलेको थप 1,33,120 रूपियाँ गरी जम्मा 1,45,120 रूपियाँ बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभयो।
1: पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानको लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार पर्सियाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनसाथ समाधानको लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई रूपण गरी विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार।
1: विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र

0: ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाह खबर अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। 25 जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दारा काटेर छोटो बनाइने भएको छ। 2 वर्ष अघि पनि त्यस हात्तीको दारा काटिएको थियो। उक्त हात्तीलाई बेहोश बनाई दारा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले जानकारी दिनुभएको छ। यो हात्तीले गत शनिबार राति एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। उक्त घटना सहित 25 जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पूर्जा पुनले बताउनुभयो। उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ। हात्तीले मेगौलीको गोलाघाट स्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय 2 घरको अन्न खाएको थियो। अहिले टोली तयारी अवस्थामा रहेको र भेटिन साथ डाट गरी दारा काट्ने र नयाँ रेडियो कलर लगाउने काम हुनेछ। यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो। उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ। गत शनिबार राति ध्रुवे हात्तीले भरतपुर महानगरपालिका 30 मा 21 वर्षीय आशिका बोटे र 4 वर्षीय उहाँको छोरा भरत बोटेको ज्यान लिएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा 3 वटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही घोषणा गरिएको बताएको छ। अमेरिकी हमलाबाट इरानको क्युसम टापु, बन्दर अब्बास र सिरिक शहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उपपरराष्ट्रमन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र 2 देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आक्रामक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्ध विरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेका तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 बुधे सम्झौताले 2 देशबीचको युद्ध विराम लम्ब्याएको थियो।
2: र अब खेल समाचार। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 का खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग खेल्नेछ। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समय अनुसार शुक्रबार राति 2:15 बजे शुरू हुनेछ। शनिबार राति 12:45 बजे स्पेन र पोर्चुगल बीचको खेल हुनेछ। त्यसपछि आइतबार राति 2:45 बजे नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहान 6:45 बजे अर्जेन्टिना र स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको 2 खेलका विजेताले जुलाई 20 मा राति 12:45 बजे फाइनल खेल्नेछन्।
1: दिउँसो 12 बजेको थाह खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: एमाले सांसदको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधि सभा बैठक स्थगित, सभामुखको

0: नियतमा प्रश्न उठाउँदा रासोपाको प्रतिवाद।
1: प्रधानमन्त्री शाहले पहिलो पटक निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्दै 16 खर्बको राजस्व उठाउने गरी लाग्न भन्सार र राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन।
0: सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, काठमाडौँ उपत्यकामा यथावत काभ्रेमा थप फैलिँदै।
1: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाफ दिने तेहरानको प्रतिक्रिया।
0: र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
5: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउस। बाट ल्याएको सामान सारे राम्रो खप्छ रे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
12: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
13: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
12: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
13: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
14: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
14: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855062609
17: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

Oh.

0: नै यसको बुवा। यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 9-6-78-61-87।
9: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
8: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
8: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
11: भाई साहब संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
12: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: आइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
0: मोबाइल 9800558537 र 9800615849।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
13: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560878302 र 98460878302।
15: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरी नि के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9648064145
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9896023420, 9901454674 र 9460231420।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए, त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9241484664 र 9811403305।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
15: अहिले दिउँसोको 1 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने आज त पोलको टुप्पी तान्छ।
0: ए नगर्ने त के।

0: पुर्याएको खोइ
1: ज्ञान जाला जिरो नहाला
2: बरु झुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पखा न पखा छुइ कहुँ तिहारा नमर्ने त थिए

0: शाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
2: 24th years of academic excellence in management.
3: Bachelor program.
2: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
2: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both stream can apply.
3: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
3: Inter to learn, go forth to serve.
2: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846838522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, ट्विजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Sasi, Tiranabe, Ro Antanabe Pasati, Otis Shunna Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: यता नआऊ है बुहारी तलै बस छाचुट नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्ने हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटली स्टील फन पार्क का सब सामान चाहनी कति मजा एक तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर खनेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ ब्याङ्क र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846061599 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि.
12: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
9: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
12: हो त है सामान लिन टाढा किन जानु पर्यो र.
1: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
1: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल. फोन 98461620220.
14: कहाँ जाने?
15: सिधै मयम चिसापानीबाट काठमाडौँ. काठमाडौँबाट
14: मयम चिसापानी अनि बिचमा नझर्ने.
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि.
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो. ल जाम जाम.
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363. सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
4: यही असार 27 गते शनिवार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
16: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
16: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
17: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर.
21: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला. साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ.
22: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865414377, मोबाइल 98560443343.
7: मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161 95301.
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार.
24: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक.
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461549304.
0: नमस्कार, रेडियो ढोबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ. अब समाचारहरू सुन्नुहोस्.
5: प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो 3:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनैतिक प्रशासनिक तथा सरकारका नियमित सूची कार्यसूचीमा विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकको निर्णय सार्वजनिक भएपछि थप विवरण आउने जनाएको छ। सभामुख डोलप्रसाद आर्यले प्रतिपक्षीय दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न भनी दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाईको शुरूमा नै सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न भनी अभिव्यक्ति दिएपछि उहाँलाई बोल्नबाट रोक लगाउँदै सांसद बैठक 15 मिनटका लागि स्थगित गरिएको थियो। दोस्रो बैठकको शुरूमा नै सभामुख कार्यले उक्त अभिव्यक्ति सांसदको अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएको हो। यसअघि बोल्दै सांसद राईले आफूले बोलेको शब्द सुन्न नपाउँदै आवेशमा आएर सभामुख कार्यले आफ्नो माइक काटेको गुनासो गर्नुभएको हो। अर्थमन्त्री डाक्टर सोनिम बाग्लीले शुद्धिकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने बताउनु भएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको वित्तान व्यवस्थापन समितिमा मन्त्री बाग्लीले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताउनु भएको हो। उहाँले सम्पत्ति शुद्धिकरण मात्र नभई समग्र आर्थिक अपराध हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्ने बारे पनि छलफल भइरहेको जानकारी दिनुभएको हो। मन्त्री बाग्लीले सम्पत्ति शुद्धिकरणका केही प्रावधानलाई अध्यादेश मार्फत संशोधन गरे पनि अहिले संशोधनका क्रममा ल्याइएको व्यवस्थापनलाई सच्याएर पुरानै कानूनी व्यवस्थामा फल्काएको बताउनु भएको हो। विगतमा कसलाई दुःख दिने नियतका साथ उजुरीको दुरूपयोग भएको उल्लेख गर्दै उहाँले त्यस्ता समस्यालाई समाधान गर्नको लागि केही विषयमा संशोधन गरिएको धारणा राख्नु भएको हो। नेपाल अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिर निकाल्न वर्तमान सरकार गठन भएदेखि नै प्रभावकारी रूपमा काम गरेको र सफलता पनि हासिल गर्दै गएको उहाँले बताउनु भएको छ। बैठकले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 परिमार्जन सहित पारित गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदन अराजकतातर्फ उन्मुख भएको बताउनु भएको छ। प्रतिनिधि सभाका बैठकमा बोल्दै लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताउनु भएको हो। उहाँले प्रधानमन्त्री मन्त्री लगायतका पदाधिकारीहरूलाई नियमावली अनुसार चल्नुपर्ने बताउनु भएको हो। उहाँले सामाजिक सञ्जालमा सुन्न नसक्ने गाली कलौज आइरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्ने कि नपर्ने भन्दै प्रश्न गर्नुभएको छ। प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी कच्छादार प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र छोरी लगायतका नेपाली नागरिकले सीमा पारीको चर्को दबाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै उहाँले नेपालले पनि भारतको सीमा मिचेको छ भने प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरूले भारतीय पक्षको चर्को दबाव र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताउनु भएको हो। सांसद कच्छादारले संसदलाई व्यवस्था गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्ति बारे स्पष्टी दिनका लागि रूलिङ गर्न सभामुख डोलप्रसाद आर्यको ध्यानाकर्षण समेत गराउनु भएको छ। उहाँले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीड़ा दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको हो। सांसद कक्षदारले वर्तमान सरकारले गरीबलाई पीड़ा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर गर्नुभएको छ। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सखाउने पूर्व गवर्नर चिरञ्जीवी नेपालले बताउनु भएको छ। मौद्रिक नीतिले केही दिन दिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ। तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका गवर्नर पूर्व गवर्नर नेपालको तर्क रहेको छ। उहाँ अनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सखाउने खालको रहेको छ। विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो भन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनु भएको छ। भागानुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव रहेको छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा पनि 3-4% आर्थिक वृद्धि हुने नेपालको बुझाइ रहेको छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्रमा जान्छ भनेर नबताएको हुँदा केही अन्यल देखिएको उहाँले बताउनु भएको हो। आर्थिक वर्ष 2083-84 बजेट पारित गर्न कंग्रेस र एमाले व्हिप जारी गरेका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र बजेटको पक्षमा उभिन सबै दलले आफ्ना सांसदहरूलाई व्हिप जारी गरेका हुन्। आजको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार लिङखेपले पेश गरेको बजेट असन्तुलित भएको भन्दै सत्ताधारी सांसदहरूले विरोध जनाएका थिए। असन्तुष्ट सांसदहरूले बजेटको विपक्षमा हस्ताक्षर संकलन थालेपछि प्रदेश सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट 1 अर्ब रूपियाँ समर्पण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री र मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षीय सांसदहरूले नै विरोध र हस्ताक्षर अभियान चलाएपछि सरकार दबावमा परेको थियो। सांसदहरूको असन्तुष्टिका कारण यसअघि पटक पटक प्रदेश सभा बैठक स्थगित भएको थियो। अनन्त सरकारले 1 अर्ब रूपियाँ कटौती गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको हो। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले समीक्षा क्षेत्रमा लागू औषध ओसार पसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोडिएको सुन्दर बजार नगरपालिका 1 पाउदी बजार तथा गोर्खासँग सीमा जोडिएको राइडर्स नगरपालिका 7 गरम बेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी न्याय उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी न्याय उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोजे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुभएको थियो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार पसारको अवस्थाबारे जानकारी दिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभएको हो। इलाका प्रहरी कार्यालय भोजे ओजारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने पाउदी र चेपे गोर्खा सीमा क्षेत्रबाट लागू औषध ओसार पसार हुन नदिन कड़ा निगरानी बजाएको बताउनु भएको छ। अस्थायी प्रहरी पोस्ट पाउदी र धमिली कुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले तनहुँसँग जोडिएको पौदी क्षेत्रमा विगतका केही महिनामा लागू औषध सहित पक्राउ पर्ने घटना भए पनि पछिल्लो 3 महिनामा त्यस्तो घटना नदेखिएको बताउनु भएको हो। उहाँले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाईलाई निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिएको उहाँले अस्थायी प्रहरी पोस्ट पौदी र धमिली कुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक

0: सुनचादीको भाव आज बुधबार पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ रहेको थियो। तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। त्यसै चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढेर प्रति ब्यारल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड दुवैको मूल्यमा वृद्धि भएको हो। हस्तदिउँसो 2 बजेको ढोलपरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि हुडा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9870169142।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
9: धुम्रपान तथा सुर्ती

0: अन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू,
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9847064145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, दुलेगौंडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9808-16142।
6: सधैँ पसल बाटो बुढा घिसारिया छ खाछ, कहिले पसल त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
6: ए हो र, ल त ल,
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7 78-582-7 79-582-7 80।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्र देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
4: होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी टार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
5: एडमिशन ओपन
6: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM affiliated to पोखरा यूनिवर्सिटी
5: 24th years of academic excellence in management
6: bachelor program
5: 4 years program of bachelor in business administration BBA
6: 4 years of IT program bachelor of computer system and information technology BCSIT
5: 4 years program of bachelor of business administration in finance BBA finance
6: forms are available at college administration at 9 a.m. to 3 p.m.
5: science and management both stream can apply
6: last date of form submission 26th asar 2018
5: Entrance exam 29th Asar 2083.
6: Enter to learn, go forth to serve.
5: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौडा आफ्नै निवासमा।
9: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ? अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
10: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
10: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
13: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
14: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानूनी अपराध हो। डढेलो लागेको दुःखमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
17: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
17: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
17: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0658-571-240।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
0: हस मम्मी
2: मैले सुने छोरी ल जाम हिँडा
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै टुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मम हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
3: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065-414-233
4: र 9968-61-887
1: गाडी पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्छ आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
6: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि
1: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढल आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065-414-142 98-560-23-128 98-462-14-726
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तन को उपलब्धता
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुज राजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065-414-233 मोबाइल 98-678-61-887 पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 98-253-9100-122 98-058-00-8 र 98-460-69-246
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
9: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
10: दिदी त नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
11: हजुर दान गरौ
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
2: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
11: दान गरौं सकेको गरौं सबैले गरौं
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आत्तन हुँ
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके
9: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर गोविन्द सिग्देल फोन 98560 28543 र 98417 00787
13: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
14: आऊ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
13: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171 56606
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 98678 61887
16: 103.8 अन्तर्मनको आवाज
17: स्टुडियो
18: अहिले दिउँसोको 3 बज्यो
13: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98166 95301
16: 99.4 निष्पक्ष सक्रियताको अभ्यास
19: 99.4 रेडियो थापा संचार स्टुडियो टाइम
17: It's 3 p.m.
16: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपा सांसदले संसदमा उठाए आफ्नो क्षेत्र र जनसरोकारका विषय, सभामुखले हटाए एमालेका सांसदको अभिव्यक्ति।
0: कोशी प्रदेश सरकारको बजेट पारित, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट 12 जना बिचौलिया पक्राउ।
1: केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह।
0: अफगान शरणार्थीहरू स्वदेश फिर्ता हुने क्रम तीव्र, एकै महिनामा 76,000 भन्दा बढ़ी नागरिक छिमेकी देशबाट फर्किए।
1: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा, 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि सरकारको आलोचना गरेका छन्। गत सोमबारको बैठकमा राष्ट्रपाका केही सांसदले सरकारको विरोध गरेपछि सचेतकहरूले बोल्ने विषय जानकारी दिएर मात्र बोल्न भन्दै एसएमएस पठाएका थिए। आज फेरि राष्ट्रपाका केही सांसदले शून्य र विशेष समयमा बोल्दा आफ्नो क्षेत्र र जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद शिवशंकर यादवले आफू आज मात्र काठमाडौँ आएको भन्दै मधेसमा लोड सेडिङ शुरू भएको बताउनु भएको छ।
3: मधेस प्रदेशमा पटक पटक बत्ती जाने समस्या छन् र मेरो जिल्लाको सिराहा जिल्लाको अवस्था हेर्नुहुन्छ भने अहिले 28 ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। त्यो ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ। के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेट छैन त्यो संसदलाई सदनलाई जानकारी दिनु पर्यो र बत्ती जाने समस्या जुन किसानको र मधेसमा जुन छ त्यो समाधान गर्नु पर्यो।
0: राष्ट्रपाका अर्का सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताउँदै सरकारले के खान्छ भनेर सोध्नु भएको छ। कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली भन्दै उहाँले किसानलाई मलको व्यवस्था गरिदिन माग गर्नुभएको हो।
4: म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ, त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ। मल कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली? म सरकारलाई प्रश्न गर्न चाहन्छु।
0: नेकपा एमालेकी सांसद साजिता खातुनले सरकारलाई गरीबको पनि बन्न सुझाउनुभयो।
5: गरीबको चमेली बनिदेऊ सरकार, तिमी गरीबको बीजबाट हरायौ किन? गरीब र गरीबी बडा सेन्सिटिभ विषय हो, तर हाल त गरीबी निवारणको सवालमा अलिक कम बहस हुँदैछ। सम्माननीय सभामुख महोदय, सरकार हाल बहुमतको छ, सरकारले सिधै गरीब हटाऊ भन्ने विषयमा अगाडि बढेको देखिन्छ। आखिर किन, कारण के छ, भित्री रहस्य के हो बुझ्न बडा जटिल भयो। सरकार बाँधिदिनुहोस् गरीबको पेटमा ढुङ्गा, हातमा जंजीर अनि घाँटीमा साङ्ला, बाँधिदिनुहोस् सरकार, हाली मुहाली अहिले हजुरकै छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका फर्क साम्पाङले प्रधानमन्त्रीलाई गाली गर्नेलाई पक्राउ गरेको तर आफूलाई गाली गर्नेलाई केही नगरेको भन्दै आक्रोश पोख्नु भएको छ।
6: प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न हुन्छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो राजाले चाहिँ अझै धेरै अर्कै मोड लिन सक्छ। त्यसतर्फ पनि तपाईँको चाहिँ हामी सबै दलका, सरकार पक्ष प्रतिपक्ष सबै दलका मानिसहरू सचेत हुनुपर्छ भन्ने म सल्लाह दिन चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालिन शाहलाई संसदप्रति उत्तरदायी बनाउने सन्दर्भमा सत्तारूढ दल राष्ट्रपालले नै भूमिका खेल्नुपर्ने बताउनुभयो। सीमा विवादबारे गत जेठ 17 गते प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीले माग गर्दै आएका छन्। त्यसअघि एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभएको थियो। सभामुखले कान नसुन्ने अभिव्यक्तिपछि विवाद हुँदा 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरू भएपछि सभामुखको डोलप्रसाद अट्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन सचिवालयले निर्देशन दिनुभएको हो।
1: कोशी प्रदेश सरकारको बजेट पारित भएको छ। आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ थेपले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा पेश गरेको बजेट पारित भएको हो। मन्त्री लिङ थेपले असार 1 गते कोशी प्रदेश सभामा 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बजेट विनियोजनमा मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै असन्तुष्ट सांसदले प्रदेशसभा बैठक सञ्चालनमा समस्या सिर्जना गर्दै आएका थिए। बजेटमा देखिएको असन्तुलनलाई सच्याउन मन्त्रीले प्रतिबद्धता जनाएपछि आज बजेट पास गरिएको हो।
0: सुनसरीको धरान स्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 12 बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिशनको छलफिल भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेका दुई सहित आज थप 10 नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी परीक्षक केशव कुमार थेबेले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले सेभ द खेपा अपरेशन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले 12 नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
1: जल तथा मौसम विज्ञान विभागले आज केही स्थानमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभाग तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले आज इलाम झापा तेह्रथुम पाँचथर धनकुटा सप्तरी सुनसरी मोरङ डोटी डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिमको सम्भावना रहेको बताउनुभयो। विभागका अनुसार अहिले बागमती प्रदेशको पहाड़ी तथा तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। साथै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हल्कासम्मको वर्षा भइरहेको छ। यी क्षेत्र तथा आसपासका स्थानहरूमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
7: मार्वल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 भन्दा बढ़ी विश्वभरी रूचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथ ही मार्वल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको सुरक्षा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। महिला र पुरूष समलिंगी लगायतका यौनिक तथा अल्पसंख्यक समुदायको आफ्नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकको महासंघले पश्चिम तारा नेपालको समन्वयमा नेपालगंजमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय कानूनी अधिकार र संचारकर्मीको भूमिका विषय कार्यक्रममा उनीहरूले गएका निर्वाचनमा मताधिकार नपाउँदा भोगेको पीड़ा व्यक्त गरेका हुन्। ती समुदायका व्यक्ति समाजमा महिला र पुरूष भन्दा फरक
2: हुन्।
3: महिला र पुरूष समलिंगी लगायतका यौनिक तथा अल्पसंख्यक समुदायको आफ्नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्।

0: कैलालीको भन्वनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरे बापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो। जेठ 29 गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमर सिंह चौधरीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा 4376 जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। गत जून महिनामा करिब 76,000 भन्दा बढ़ी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ। अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरले एक महिनामा 76,181 जना अफगान नागरिकहरू स्वदेश फर्केको बताउनु भएको छ। उहाँका अनुसार उनीहरूले अत्यावश्यक सामग्री, खाद्यान्न, राशन, पिउने पानी, चिकित्सा सेवाहरू प्राप्त गरी उनीहरू आफ्नै गृह प्रान्तमा गइसकेका छन्। यसैबीच काबुलमा आयोजित एक उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उप प्रधानमन्त्री माओलबी अब्दुल सलाम हनाफीले सन् 2021 अगस्तपछि 80,00,000 भन्दा बढ़ी शरणार्थीहरू अफगानिस्तान फर्किएको जानकारी दिनुभएको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका वरिष्ठ अधिकारीहरू समक्ष उहाँले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
0: रूसका खेलाड़ीले सन् 2028 हुने ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले रूसी खेलाड़ीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको हो। रूस युक्रेन युद्धका कारण आईओसीले सन् 2023 रूसी खेलाड़ीमाथि ओलम्पिक सहभागितामा प्रतिबन्ध लगाएको थियो, तर अब उनीहरूले आईओसीले तोकेको एन्टी डोपिङ सम्बन्धी सबै मापदण्ड पूरा गरेपछि 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यद्यपि आईओसीले रूसमा कुनै पनि ओलम्पिक प्रतियोगिता आयोजना नगर्ने तथा रूसी सरकार, सरकारी अधिकारी र पदाधिकारीले औपचारिक निमन्त्रणा नदिने निर्णयलाई भने यथावत राखेको छ। साथै रूसी खेलाड़ीले राष्ट्रिय झण्डा, राष्ट्रिय रंग र राष्ट्रिय गान प्रयोग गर्न पाउने वा नपाउने विषयमा पनि हालसम्म कुनै निर्णय भएको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
1: राज्यसभा सांसदले संसदमा उठाए आफ्नो क्षेत्र र जनसरोकारका विषय, सभामुखले हटाए एमालेका सांसदको अभिव्यक्ति।
0: कोशी प्रदेश सरकारको बजेट पारित, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट 12 जना बिचौलिया पक्राउ।
1: केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह।
0: अफगान शरणार्थीहरू स्वदेश फिर्ता हुने क्रम तीव्र, एकै महिनामा 76,000 भन्दा बढ़ी नागरिक छिमेकी देशबाट फर्किए।
1: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा, 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर।

0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856324475 र 9801132475।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्लागण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
5: मोबाइल 9508535537 र 9806615899।
0: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
9: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
11: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
0: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्न आवासन लोक संस्कृतिको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा कार्यक्रम प्रस्तुता प्रियाको रूप उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि अर्को रमाइलो साथमा भने तपाईँले हामीलाई रेडियो ठोर बाराही 107.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसाथी पसल रेडियो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसाथी सम्बन्धी थप सेवाहरू चाहिएमा त्यसपछि आज पनि थप सेवाहरू यहाँले लिन सक्नुहुनेछ भन्ने श्रोता साथी हामी आउने गर्दछौ। हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। र आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका अनि सारेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ खैजेरी तालैमा माकुरी पर्यो जालैमा सुमधुर भाका रहेको छ, जसमा आवाज रहेको छ श्री राम थापा मगरको भनी स्वीकार होला मिठो भाकालाई फैका

हजुर सर खैजडी तालैमा माकुरी पर्यो तालैमा निकै भाका रहेको थियो गौडा भाका भने हाम्रो सम्पूर्ण सदस्यहरूले गाई भागालाई स्वीकार्नु भयो होला लागि भने कार्यक्रममा फेरि पनि त्यो जर्को मिठो भाकालाई नै राख्नु लागि गीतको बोल रहेको एक एउटा भाका नै रहेको छ जसमा आवाज रहेको छ दीपिका वैभव मगर र सुरज परियारको भने लय र सङ्गीत सजिएको छ सुरज परियारकोमा एक नै मिठो भाका रहेको छ स्वीकार्नुहोला है त

ಸರಿಸೋದು ಭಾಗಲ್ಲ ತೀರ್ಸೋಕೆ ಗೊತ್ತು. अहिलेको लागि भने लन्डनको सहरैमा सुमधुर सङ्ग्राही भएको छ श्रीकान्त भाइका.

हजुर श्रोता साथी, लन्डनको सहरैमा यो सुमधुर गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने कार्यक्रममा रामपुर फाटेमा गीतको बोललाई राख्नतर्फतिर लागिरहेको छु। एकल भाका रहेको छ, निकै नै मार्मिक अनि सुमधुर भाका पनि रहेको छ, जसमा आवाज रहेको छ कल्पना देवकोटा पौडेलको भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी, रामपुर फाटेमा गीतको बोललाई पनि कार्यक्रमले सान्दी सकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यस मधुर भाकालाई स्वीकार्नु भयो होला र श्रोता साथी यहाँहरूले पक्कै पनि कार्यक्रमलाई पनि सुनिराख्नु भएको छ होला भन्ने आशा अपेक्षाको साथ अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फ दिन लागिरहेको छु। हामी हुने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा आज उपस्थित हुने गर्दछौ भने श्रोता साथी आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रममा साथ दिन्छौ र सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ र बुधबार रोइला कौड़ा एकल भाका निशाले जमौली भाकालाई भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई स्थान दिनेछौ र शुक्रबार फेसबुक मेसेजलाई भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रममा स्थान दिनेछौ र श्रोता साथी हामी फरक बार फरक श्रृंखलाको साथमा यहाँहरूमा उपस्थित हुने गर्दछौ रमाइलो श्रृंखलाहरूको साथमा कार्यक्रममा हामी जोडिनेछौ र त्यसै गरी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com च्यानलमा लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिका साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसुना भूषण सुनसादी पसलले र पसल दुलेगोड़ाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर हामीले रोइला कौड़ा एकल भाका अनि सालेजो मौलिक भाका जस्ता सुमधुर रमाइलो रमाइलो भाकाहरूलाई कार्यक्रममा स्थान दियो र आशा रहेको छ यहाँहरू सम्पूर्ण श्रोता साथीले अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ कार्यक्रमलाई साथ दिनुभयो होला सुनेर भने श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र त्यसै गरी जाँदै जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु। रमाइलो भाका पनि रहेको छ, मौलिक झ्याउरे भाका रहेको छ भने जसमा आवाज रहेको छ मणिराम बुढाथोकी, जयन्त मगर, मरिका डीसी र कमला घरती र त्यसै गरी महेन्द्र तिवारीको भने सुमधुर आवाजमा सजिएको भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरूङहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्ति।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
8: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बिचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461618 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253959122, 98058 र 98460076246।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
16: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
17: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

नमस्ते नमस्कार स्वागत है सम्पूर्ण श्रोता साथी रेडियो ढोर पा रही एक सौ तीन दशमलव आठ मेगा हर्ज अन्तर्मन का आवाज आज हामी तपाईहरुको वैनाश्रिक एपिसोडमा रहेर रकसँग लिएर उपस्थित भइसकेका छौँ भने प्रोग्राम लिएर म छु लक्ष्मी सुनार रहन्छु अबको एक घण्टाको समयभरको लागि तपाईँले हामीलाई रेडियो ढोरबालाही एक सय तीन दशमलव आठ मेगा हर्जका साथै हाम्रो वेबसाइट www.radiodharbalahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हामी चाहिँ हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ र आज चाहिँ हामी तपाईँको माझमा वेनस्टेक एपिसोडमा रहेर यिनै रकसँगलाई नै कार्यक्रम स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छौँ भने अहिलेको लागि हुन्छ तपाईँको माझमा तिम्रो साथ बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु रकसँगलाई भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन श्रोता साथीहरूको माझमा चाहिँ यो गीत छार्दैछु स्वीकार्नुहोस् है त

Bu bilgi de ben en iyi kaynaklarımızdan değil, sadece gönül sağlığı kontrol edilmesi. नेपाली व्यापारी बोल्नु भएको छ भने आज र रोयु प्रेसले आज हामी तपाईँहरूको मा रक्त भएको छ भने भएको छ भने आजको साथमा अहिलेको लागि भने फेरि पनि कार्यक्रममा सँगै छु भने आजको ब्लग ब्यान्डबाट रहेको नेपाली व्यापारी बोल्नु भएको छ भने नै छु र अहिलेको लागि भने सुटिला नगरिकन कार्यक्रममा चाहिँ यो सँगै सँगै छु।

हजुर नेपाली व्यापारी बोलको गीता पनि कार्यक्रम सुनिसकेको छ पक्कै पनि हाम्रो श्रोता साथीले जस्तो नै राख्नु भएको छ र यसरी आज हामी तपाईँको माझमा चाहिँ वेनस ट्रेक एपिसोडमा रहेर यिनै रक सङलाई नै कार्यक्रम सुनिरहेको छ भने तपाईँले हामीलाई रेडियो ढोलबार 103.8 मेगाहर्ज अन्तर्मनको आवाजको साथै हाम्रो वेबसाइट www.radiodharwarhai.com.nb हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिको साथ सुनिराख्नु भएको छ भने आशा रह्यो र अहिलेको लागि भने फेरि ढिला नगरिकन सङ्गलाई चाहिँ स्थानमा दिने नै छौँ भने खोल्दिन फेरि बोर्डको गीत कार्यक्रम दिने नै छौँ र अहिलेको लागि भने चाहिँ गीत सार्दै हामी छोटो विश्राममा जाने नै छौँ त्यति बेलाको समय फर्को लाग्यो भने चाहिँ हामी सँगै रहनुहोला है त

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0658 571 240।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी,
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0168 552 493 552 494 582 778।
8: सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: This is Radio Dhor Barahi 103.8 MHz.
12: हजुर, केही चिनको विश्रम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र आज चाहिँ हामी तपाईँको माझमा वेडनेसडेको एपिसोडमा रहेर रकसँगलाई नै कार्यक्रम स्थान दिइरहेको छौ भने हाम्रो पक्का पनि श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। अहिलेको लागि भने फेरि पनि प्रेरणा गरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ 2 बजे बोलको यो गीत कार्यक्रम स्थान दिने नै छौँ। स्वीकार्नुहोस् है त।

हाजिर दे जब योगी तो मैंने कार्यक्रम दिस तक एक तो मैंने आज कोई लाभ नहीं चाहिए हम लोग गीत लाइक कार्यक्रम स्थान दिन्छु भने कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी टुस्टेक एपिसोडमा चाहिँ लेटेस्ट सङलाई भने वेडनेसडेको एपिसोडमा चाहिँ रक सङलाई कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकाउस्टिक अनप्लग म्यासअप र कभर सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको 7 दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुने गर्दछौँ। र अहिलेको लागि भने चाहिँ हामीले जानकारी सँगसँगै कार्यक्रममा चाहिँ फेरि पनि सङलाई स्थान दिने नै छ भने खोक्रो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस्।

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9840664145।
3: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
7: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0654142333
4: र 9868168887।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: छिपानीम मेटली स्टील फन पर्क सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, फेरि पनि केही दिनको विश्रामा गर्दै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा, आत्मीय गर्ज अन्तर्मनको आवाज। आज चाहिँ हामी तपाईँहरूकोमा यिनै रकसँगलाई नै कार्यक्रमलाई लिएर उपस्थित भइसकेका छौँ। पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिनु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चोटि लाइन नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छौँ भने तिम्रो नसा बोलको गीत चाहिँ कार्यक्रममा स्थान दिने नै छु भने सुनेर मनोरञ्जन लिनुहोस् है।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक में
2: यही असार 27 गते शनिवार
1: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
3: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
3: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ एमबीबीएस एमडीजीपी फैमिली फिजिशियन एण्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ,
2: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
6: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
7: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0865414377, मोबाइल 98560443043।
5: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो,
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ,
5: अनि बन्छ त दाई,
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ, अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बसविसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0865414129 र 98560131053।
13: स्टुडियो तान्छेर अहिले साँझको 5 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक,
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
16: नमस्कार रेडियो ठोबराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसले संविधान संशोधनबारे बिहिबार पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय स्थानीयमा संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लाग्नु भएको हो। कांग्रेसले यसअघि नै संविधान संशोधन अध्ययन गरेर सुझाव पेश गर्न विज्ञ समिति गठन गरेको छ। सोही समितिले आयोजना गर्ने कार्यक्रम मार्फत सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराज सुलीले पार्टीको संशोधित विधानमा समावेश गरिएका कार्यवाही सम्बन्धी प्रावधानलाई फरक ढंगले व्याख्या गर्न नहुने बताउनु भएको छ। बुधबार सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै पराज सुलीले संशोधित विधान कुनै एक व्यक्तिको इच्छा अनुसार नभई केन्द्रीय समितिमा व्यापक छलफलपछि पारित गरिएको दस्तावेज भएको बताउनु भएको हो। उहाँले विधानमा रहेका प्रावधानलाई कुनै व्यक्ति वा पदलाई लक्षित गरेर नभई संस्थागत व्यवस्था सुदृढ बनाउन उद्देश्यको साथ समावेश गरिएको स्पष्ट पार्नुभएको हो। उहाँका अनुसार विधानमा सभापतिदेखि साधारण सदस्यसम्मको चयन प्रक्रिया जिम्मेवारी तथा पदबाट हट्नुपर्ने अवस्था समेत स्पष्ट रूपमा उल्लेख गरिएको छ। अन्य पदाधिकारी सरह संसदीय दलको नेताको पद अन्त्य हुने अवस्थाबारे पनि विधानमा व्यवस्था गरिएको उहाँले बताउनु भएको हो। सभापतिले दिएको निर्देशन अवगत गरेमा संसदीय दलको नेता हटाउन सकिने प्रावधानबारे उठेका प्रश्नमा पराजुलीले उक्त व्यवस्थाको उपव्याख्या गर्न खोजिएको टिप्पणी गर्नुभएको हो। उहाँले विधान निर्माण गर्दा कुनै निश्चित व्यक्ति वा वर्तमान पदाधिकारीलाई केन्द्रमा नराखी भविष्यमा पार्टीलाई अझ प्रभावकारी व्यवस्थित र संस्थागत रूपमा अघि बढ़ाउने उद्देश्य राखिएको बताउनु भएको हो। निर्माण कम्पनीको ठेला सुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको 5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 असार मसान्तसम्ममा काम सक्ने गरी 2078 माघ 21 गते 8,17,62,000 रूपियाँमा ठेक्का सम्झौता गरी रफिना प्राकृतिक जुकल जेवीले काम थालेको थियो। 5 वर्षदेखि निर्माणधीन भवनको हालसम्म भौतिक प्रगति 68% मात्र रहेको छ। समयमै भवनको काम नसकिँदा नगरपालिकाले मासिक 1.5 लाख बढ़ी रकम घर भाडामा खर्चिरहेको छ। तोकेको समयमा 55% मात्र काम गरेको निर्माण कम्पनीले पहिलो पटक 6 महिना र दोस्रो पटक 2082 असार 17 गतेसम्म म्याद थपेको हो। दोस्रो पटक थपिएको समयमा पनि काम नसकिएपछि फेरि म्याद थप्ने नथप्ने बारे अन्यल रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनु भएको छ। जैमिनीले अहिले कुस्मिसेरा बजारका 3 वटा घरको पूरै र केही अन्य घरमा समेत विभिन्न शाखा राखेर प्रशासनिक सेवा प्रवाह गरिरहेको छ। प्रशासनिक भवनको अभावमा काममा अवरोध भएको उपप्रमुख शर्माले बताउनु भएको हो। निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझालाई भवन निर्माणमा भएको ढिलाइबारे जानकारी लिन पटक पटक सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेको छैन। ओझाले भने परिवारका सदस्य गम्भीर बिरामी पर्दा कार्यक्षेत्रमा समय दिन नसकेको भनी अवगत गराएको नगर उपप्रमुख शर्माले बताउनु भएको हो। पालिकाको प्रशासनिक भवन ठेक्का लिएको निर्माण कम्पनीले बागलुङ नगरपालिका अस्पताल निर्माणमा पनि ढिलाइ गरेको छ। 1 वर्षमा सक्ने गरी निर्माण थालिएको अस्पतालको भवन 4 वर्ष बितिसक्दा पनि सकिएको छैन। बागलुङ नगरपालिका 14 स्थित नारायण स्थान स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गर्ने नगरपालिकाको योजना रहेको छ। नवलपुरको कावसोतीमा रहेको एउटा विद्यालयको जग्गामा 3 वटा विद्यालय सञ्चालन भएको पाएको छ। कावसोती नगरपालिका 3 विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालय माविको नाममा रहेको जग्गामा कावसोती 3 मै रहेको शहीद स्मृति मावि र कावसोती 8 मा रहेको ज्ञानोदय माविले भोग चलन गरिरहेका छन्। जनता माविको नाममा रहेको 12 बिघा 16 कक्षा 11 धुर जग्गा मध्ये ज्ञानोदय माविले 19.5 धुर र शहीद स्मृति माविले 3 बिघा 6 कक्षा 3.5 धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाएको छ। पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेका अनुसार जसमध्ये जनता मावि आफैले चार फिका छ कठा पाँच धुर जग्गा फोक चलन गरिरहेको छ। अहिले जनता माविले आफ्नो विद्यालयको नाममा रहेको जग्गा फिर्ता गरिनुपर्ने माग गरेको छ भने अन्य दुई विद्यालयले लामो समयदेखि भोक चलन गरिरहेकाले जग्गा धनी पूर्जा दिलाइदिन नगरपालिकासँग आग्रह गरिरहेका छन्। जनता माविका प्रधानाध्यापक होमनाथ भूषालले नगरपालिकालाई जग्गा फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको बताउनु भएको छ। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध ओसार पसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोड़िएको सुन्दर बजार नगरपालिका एक पाउदी बजार तथा गोर्खासँग सीमा जोड़िएको राइनस नगरपालिका साथ गरमबेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ़दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार पसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभएको हो। इलाका प्रहरी कार्यालय फटेवडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने पाउदी र चेपे गोर्खा सीमा क्षेत्रबाट लागू औषध ओसार पसार हुन नदिन कड़ा निगरानी बढ़ाएको बताउनु भएको हो। उहाँले अस्थायी प्रहरी पोस्ट पाउदी र धमिली कुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले तनहुँसँग जोड़िएको पाउदी क्षेत्रमा विगतका केही महिनामा लागू औषध सहित पक्राउ पर्ने घटना भए पनि पछिल्लो तीन महिनामा त्यस्तो घटना नदेखिएको बताउनु भएको हो। उहाँले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाईलाई निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सीमा क्षेत्रबाट कुनै पनि प्रकारको लागू औषध ओसार पसार हुन नदिन सुरक्षा जाँचलाई थप कडा र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले इलाका प्रहरी कार्यालय भोटेवडार तथा अस्थायी प्रहरी पोस्ट पाउदी र धमिली कुवाका इन्चार्जलाई नियमित चेक जाँच निगरानी र समन्वयलाई सुदृढ बनाउन आग्रह गर्नुभएको हो। प्रख्यात धार्मिक स्थल छिम्केश्वरी मन्दिर आसपासको वन क्षेत्रलाई धार्मिक वन घोषणा गरिएको छ। समुद्री सतहबाट 2,134 मिटर उचाइमा अवस्थित यस क्षेत्रमा धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढ़ाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले सो क्षेत्र समुदायलाई हस्तान्तरण गरिएको हो। आबुखरिनी गाउँपालिका 5 स्थित छिम्केश्वरी मन्दिर आसपासको 7.21 हेक्टर राष्ट्रिय वनलाई छिम्केश्वरी धार्मिक वनका रूपमा घोषणा गर्दै डिभिजन वन कार्यालय तनहुले छिम्केश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटले समितिका अध्यक्ष कृष्णमान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। राणा भाटले धार्मिक अवस्थाको केन्द्र संरक्षण गर्ने राष्ट्रिय फूल लालीगुराँसको जगेर्ना गर्ने र वन क्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि यो जिम्मेवारी समुदायले सुम्पिएको बताउनु भएको हो। वन हस्तान्तरणसँगै सो क्षेत्रमा जैविक विविधता जोगाउन लालीगुराँस सहित विभिन्न प्रजातिका 400 बिरूवा रोप्ने अभियान समेत शुभारम्भ गरिएको छ। गोर्खाको प्रसिद्ध मनोकामना माईकी दिदीका रूपमा पूजिने छिम्केश्वरी माईको मन्दिर धार्मिक अवस्थाकै धार्मिक आस्थासँगै प्राकृतिक मनोरम दृश्यका लागि प्रख्यात रहेको छ। जिल्लाकै सर्वोच्च उचाइमा रहेको यस मन्दिर परिसरबाट धवलागिरी, अन्नपूर्ण, मनासुलो लगायत हिम श्रृंखलाका मनमोहक दृश्य अवलोकन गर्न सकिनेछ। तनहुको आबुखरिनी गाउँपालिका 4 पोल्ची बाट प्रहरीले यर्सा गुम्बा सहित एकजनालाई पक्राउ गरेको छ। मुगलिनबाट आबुखरिनीतर्फ आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक पुरूष व्यक्तिलाई यर्सा गुम्बा सहित पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन। अस्थायी प्रहरी पोस्ट पुलजीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा माइक्रोबसमा सवार दुई व्यक्तिबाट 731.03 ग्राम यर्सा गुम्बा बरामद गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। पक्राउ परेकालाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय दमौली बुझाएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। जिल्लाको खरपजोङ बारागुङ मुक्ति क्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो। एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा संकलन गरिएको 22,199 केजी नकुहिने विभिन्न प्रकारका फोहोरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभएको हो। एक्याप प्रमुख गुप्ताका अनुसार चालू वर्षको 12 महिनामा मुस्ताङमा संकलन भएको फोहोरलाई 2,581 बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो।

पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्पिङ प्रति भारतीय पर्यटकको आकर्षक बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका 17 रातो पैरामा बन्जी नेपालले सञ्चालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबैभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्प गरेकामा 30 मध्ये 50% साहसिक भारतीय पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्पिङ प्रति

0: महिनामा कम्पनीले त्यसबाट रु 37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ। वहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ र असारमा बन्जी श्रम गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सड़क तथा हवाई पहुँच सहज भन्दै जाँदा भारतीय पर्यटकको पोखरा अनुगमनमा आवागमनमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ। विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढ़ेको छ। उनीहरूका लागि बन्जी जम्प छुट्टीको विशेष आकर्षण बन्न थालेको अध्यक्ष खरेलले बताउनु भएको हो। हस्त साँझ 5 बजेको ठोलबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460-78528 र 98028-16142।
4: सुन्न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 98402869926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट

0: भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
8: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।

0: Admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Intro to learn, go for to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 9560878302 र 9460878302।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
9: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
8: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
9: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808162142।
3: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
4: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0625714479।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै माधव तिमिल सेनाको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: गोविन्द बहादुर कार्की मुख्य सचिव पदमा नियुक्त, पूर्व अर्थमन्त्री पौडेललाई हिरासतमा राख्न चौथो पटक पाँच दिनको म्याद थप।
0: प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित, निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल।
1: सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू। धनुषाको राम जानकी मन्दिर लगायत वृहत्त जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन नौ सदस्यीय समिति गठन।
0: इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको भनाई।
1: र इजिप्टद्वारा फिफा समक्ष फ्रान्सेली रेफ्री विरूद्ध औपचारिक उजुरी, बाँकी खेलमा रोक लगाउन माग।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने सहित विभिन्न आठ निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मुख्य सचिव सुमन राज अरियाल उमेर हदका कारण अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै मन्त्री परिषदले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सूरज साक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। आजको मन्त्री परिषदले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य र शैक्षिक पूर्वाधारमा ठूलो टेवा पुर्याउने उद्देश्यका साथ कैलाली स्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्री परिषदले शिक्षा र गृह प्रशासनलाई थप व्यवस्थित र नियमन गर्न तीनवटा महत्वपूर्ण नियमावलीहरू स्वीकृत गरेको छ।
4: पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज चौथो पटक पाँच दिनको म्याद थप भएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई आज विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट फेरि पाँच दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानको लागि यही असार आठ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि नौ गते सात दिन, पन्ध्र गते तीन दिन र अठार गते छ दिनको म्याद थपिएको थियो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। पन्ध्र मिनटका लागि स्थगित भएको आजको दोस्रो बैठक सूचना निकालेर भोलि बिहान एघार बजेसम्मका लागि स्थगित गरिएको हो। सरकारका मन्त्रीहरू उपस्थित हुन नसक्ने भएपछि बैठक बस्न नसकेको संसद सचिवालयले जनाएको छ। तर सभामुखले विशेष कारणवश बैठक सार्नु परेको सूचनामा उल्लेख गर्नुभएको छ। संसद सचिवालयले भोलिका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभाको बैठक पनि भोलि मध्याह सभा बाह्र बजे शुरू हुनेछ।
3: सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू गरिएको छ। शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू गरिएको हो। उक्त सेवालाई प्रधानमन्त्री कार्यालयका मुख्य सचिव सुमन राज अरियालले शुभारम्भ गर्नुभयो। सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले उक्त सेवालाई सकारात्मक कदमका रूपमा लिएका छन्। सेवाको उद्घाटन गर्दै मुख्य सचिव अरियालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनुभयो। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र स्थापित कानूनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरश पालना गर्दै सरकारले कानूनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
7: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ मन्त्रालयले वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी पोखरीका डिल राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिन आज उक्त समिति गठन गरेको हो गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्लाधिकारी जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख भूमि प्रशासन अधिकृत नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत गुठी संस्थान शाखा कार्यालय धनुषाका कार्यालय प्रमुख लगायतका प्रतिनिधि सदस्य रहेका छन्
3: सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट यस वर्ष 4 कृषकलाई पुरस्कृत गरेको छ कृषि कर्मका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै 4 जनालाई सम्मान गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले जानकारी दिनुभयो पुरस्कृत हुनेमा नौगाड गाउँपालिका 2 दार्चुलाका धनसिंह सितोली घोडाघोडी नगरपालिका 2 कैलालीका मनोज खनाल चुरे गाउँपालिका 1 कैलालीकी रीता कुमारी देउवा र बेदकोट नगरपालिका 5 कञ्चनपुरका कलुवा कामी छन् उनीहरूलाई आज धनगढ़ीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले जनही 75,000 र सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको छ हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्ने उद्देश्य सहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ
4: साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक 30 अंकले घटेको छ हिजो 24 अंक बढ़ेको नेप्से परिसूचक आज 30 अंक घटेर 2621 बिन्दुमा कायम भएको हो आज कारोबार रकम भने बढ़ेको छ हिजो 4,40,00,000,000,000 कारोबार भएकोमा आज 4,82,00,000,000,000 शेयर किनबेच भएको छ आज 25 कम्पनीको शेयर मूल्य बढ्दा 247 कम्पनीको शेयर मूल्य घटेको छ 5 कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो
3: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो टर्कीको राजधानी अंगारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पार्नुभयो उहाँले इरानी नेतृत्वमाथि कड़ा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गर्नुभयो उहाँले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो टर्कीको राजधानी अंगारामा जारी नाटो शिखर सम्मेलन

0: र तेहरान बीच भएको युद्धविराम सम्बन्धी सहमतिलाई इरानले पटक पटक गलत रूपमा प्रस्तुत गरेको आरोप समेत लगाउनुभयो। उहाँका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ।
1: अब खेल समाचार। विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनासँग 3-2 पराजित हुँदै बाहिरिएपछि इजिप्ट फुटबल संघले खेलका मुख्य रेफ्री फ्रान्सुआ लेटिस्कियर र उनको टोली विरूद्ध फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। संघका अध्यक्ष हानी आबो रिदाले रेफ्रीका विवादास्पद निर्णयबारे छानबिन गर्न लेटिस्कियरको टोलीलाई विश्वकपका बाँकी खेल सञ्चालन गर्नबाट रोक लगाउन माग गरेका छन्। इजिप्टले 62 मिनटमा मोस्फाजिकोले गरेको गोललाई भीएआर मार्फत रद्द गरिएको तथा अन्तिम समयमा हाम्दी फाथीमाथि डी बक्सभित्र भएको फलमा पेनाल्टी नदिएको प्रति आपत्ति जनाएको छ। खेलपछि प्रशिक्षक होसाम हसनले वैध गोल अस्वीकार गरिएको र पेनाल्टी नदिएको भन्दै रेफ्री र भीएआरको निर्णयमाथि प्रश्न उठाएका छन्। यस विषयमा फिफाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गोविन्द बहादुर कार्की मुख्य सचिव पदमा नियुक्त। पूर्व अर्थमन्त्री पौडेललाई हिरासतमा राख्न चौथो पटक 5 दिन म्याद थप।
0: प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल।
1: सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हीलचेयर र सहजकर्ताको व्यवस्था शुरू। जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको अतिक्रमण हटाउन 9 सदस्यीय समिति गठन।
0: इरान संघको युद्धविराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको भनाई।
1: र इजिप्टद्वारा फिफा समक्ष फ्रान्सले रेफ्री विरूद्ध औपचारिक उजुरी। बाँकी खेलमा रोक लगाउन माग।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।
2: X3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टियल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0654142733, मोबाइल 9968168887।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल

0: बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
1: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9846683522
0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
2: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
0: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
2: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
3: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
7: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
7: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17 कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
8: सधैँ पसलबाट बोरा घिसारिया छ खा छ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
8: ए हो र ल त ल
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192692।
11: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
16: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: राखेर सुन
1: होइन के सुन्ने भनेको
2: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
1: हो र अरू दिन पनि हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ
2: हो त सुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
1: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
3: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
3: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
2: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
5: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
5: थप जानकारीका लागि सम्पर्क 0625714479 मोबाइल 9856062265 र 9848064145
6: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460769246
7: हजुर दान गरौं
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
2: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
7: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
8: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
9: ए सम्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्धि
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो हो सम्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यस्तो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
12: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनौ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलीगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: खै जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई। जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061115।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161595301।
18: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एपसँगै हाम्रो फेसबुक पेज मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। नेपाली कांग्रेसले संविधान संशोधनबारे भोलि पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने।
0: संविधानको आधारभूत व्यवस्था परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने एमाले नेत्री अरियालको स्पष्टोक्ति। नक्कली भूटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको पूर्व गृहमन्त्री श्रेष्ठको भनाए।
1: पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ्दो। सुकुम्बासी माथिको अत्याचार अन्त्य गर्न मानवाधिकार कर्मीहरूको अपील।
0: अमेरिका इरान विश्वयुद्ध अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको स्पष्टोक्ति।
1: र विश्वकपमा अर्जेन्टिनासँग पराजित इजिप्टद्वारा खेलका रेड टोली विरूद्ध फिफा समक्ष औपचारिक उजुरी दर्ता।
0: अब पूरा समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक बिहिबार बिहानै 11 बजे बस्ने गरी स्थगित भएको छ। आज 15 मिनटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पूर्ण सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँस गरेर बैठक बिहिबार भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। यसअगाडि बुधबारको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपाल राष्ट्र बैंकको तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको थियो। उक्त प्रस्ताव पारित भएपछि सभा डोल प्रसाद अरियालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको हो। पछि संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश स्थगित भएको बैठक पुनः सञ्चालन हुन नसकेकाले प्रतिनिधि सभाको नियमावली बमोजिम सभामुखले बैठक असारको 25 गते बिहिबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरेको बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री शाहले निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। लगानीको वातावरण सुधार तथा निजी क्षेत्रको मनोबल उकास्ने विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रसँग विस्तृत छलफल गर्नुभएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्त हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सृजना, प्राकृतिक स्रोतको उपयोग तथा निजी क्षेत्रका व्यवहारिक समस्याबारे व्यापक छलफल भएको जानकारी दिनुभएको छ।
0: नेपाली कंग्रेसले संविधान संशोधनबारे बिहिबार भोलि पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लाग्नु भएको हो। कांग्रेसले यसअगाडि पनि संविधान संशोधन अध्ययन गरेर सुझाव पेश गर्न विज्ञ समिति गठन गरेको छ। सोही समितिले आयोजना गर्ने कार्यक्रम मार्फत सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्ने जनाएको छ।
1: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याथपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज 4 पटकको म्याथप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजालतले म्याथपको आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
0: नेपाली कंग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीमा मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै 15 महाधिवेशन गर्नुपर्ने बताउनु भएको छ। चुनदेवी स्थित सम्पर्क कार्यालयमा आज चलिरहेको इतर पक्षको बैठकमा बोल्दै निधिले यस्तो प्रस्ताव राख्नुभएको हो। पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेला पछाडि हामीले 15 महाधिवेशन गर्नुपर्छ। नेता निधिले भन्नुभयो, राष्ट्रिय भेला अगाडि दुईवटा कुराको टुङ्गो लाग्न जरूरी छ। पहिलो, हामीमध्ये कसले नेतृत्व गर्ने? दोस्रो, हामी भएनौं भने युवा कसले नेतृत्व गर्ने? दुवै कुरामा आफू तयार रहेको उहाँले बताउनुभयो।
1: सरकारले मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यसअघि उहाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव रहनु भएको थियो। मुख्य सचिव सुमन राज अर्याल यही असार 26 गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ।
0: स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायको अधिकार, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिताको सवाललाई प्राथमिकताका साथमा सम्बोधन गर्न सरकार, संघीय संसद र राजनैतिक दलसँग आग्रह गरेको छ। बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका संयोजक कर्णबहादुर नेपालीले संविधान संशोधनलाई दलित अधिकार थप सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले दलित समुदायको अर्थपूर्ण सहभागिता बिना संविधान संशोधनको सामाजिक न्यायको उद्देश्य पूरा गर्न नसक्ने उल्लेख गर्दै संशोधन प्रक्रिया सहभागितामूलक, समावेशी र मानव अधिकार मैत्री हुनुपर्नेमा जोड़ दिनुभएको छ। संस्थाले छुवाछूत तथा जातीय विभेद विरूद्धको संवैधानिक व्यवस्थालाई अझै प्रभावकारी बनाउन राज्यको सबै निकायमा समानुपातिक समावेशिता प्रतिनिधित्व सुनिश्चित गर्न, भूमिहीन दलितको भूमि र आवासको अधिकार स्पष्ट गर्न तथा राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने माग गरिएको छ।
1: मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठीवास पीड़ित कुटुम्बासीहरूमाथि भइरहेको अत्याचार तत्काल अन्त्य गर्न, उनीहरूको व्यवस्थापन तथा पुनर्स्थापनाको वाचा पूरा गर्न र जिम्मेवारमाथि कानूनी कार्यवाही गर्न नेपाल सरकारसँग माग गरेका छन्। आज जारी संयुक्त अपीलमा विगत 70 दिनभन्दा बढ़ी समयदेखि होल्डिङ सेन्टरमा राखिएका उठीवास पीड़ितहरूलाई त्यहाँबाट हटमा अल्टिमेटम दिने, धाक धम्की दिने तथा भोकमरीको जोखिममा धकिल्ने कार्य अमानवीय, निन्दनीय र गम्भीर मानवाधिकार उल्लंघन भएको उल्लेख गरिएको छ। जबरजस्ती उठीवास गराई वासस्थान र जीविकोपार्जनको आधार खोसेपछि राज्यकै संरक्षणमा रहेका पीड़ितहरूलाई खाद्य सुरक्षा र भोकमरीतर्फ धकिल्नु गम्भीर मानवाधिकार उल्लंघन मात्र नभई नेपालको प्रचलित कानून अनुसार कसुरजन्य कार्य भएको उनीहरूको दावी छ। उनीहरूले घटनाको तत्काल फौजदारी अनुसन्धान गरी जिम्मेवार पदाधिकारीमाथि कानून बमोजिम मुद्दा चलाउन तथा पीड़ितहरूलाई नेपालको संविधानको धारा 21(2) बमोजिम परिपूरणीय न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
0: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवको सिंचाई आयोजनाको प्रगति, बजेट परिचालन र समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल संचालनमा ल्याएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा शिक्षा, रानी जमरा, कुलरिया, भेरी, बबई, सुनकोशी, मरिन, महाकाली र बबई सिंचाई आयोजना पोर्टलमा समावेश गरिएका छन्। आगामी चरणमा अन्य सिंचाई आयोजनालाई पनि क्रमशः सोही प्रणालीमा आबद्ध गरिने मन्त्रालयले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई हटाउने भनी गलत नियतका साथ अपव्याख्या गरिएको दावी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनी राखिएको प्रावधानबारे संचारकर्मीले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले विधानमा पार्टी संसदीय दलको नेता मात्र नभएर पार्टी सभापति रवि लामिछाने, उपनेता म स्वयंको पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेता मात्र हटाउने प्रावधान राखिएको भनेर त्यसको अपव्याख्या गर्न खोजिएको उहाँले दावी गर्नुभएको छ।
0: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा आर्यले वर्तमान सरकारले 100 दिनको कार्यकालमा अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिको प्रतिविम्ब देखाएको आरोप लगाउनु भएको छ। उहाँले सरकार राष्ट्रिय हितको विषयमा गम्भीर रूपमा चुकेको आरोप लगाउँदै नेपालले भारतको भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्तिले देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको बताउनुभयो। आर्यले संविधानको आधारभूत व्यवस्था परिवर्तन गर्ने वा कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने पनि स्पष्ट पार्नु भएको छ। उहाँले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली संघीय शासन प्रणाली समावेशी व्यवस्था र नागरिकको मौलिक हकमाथि असर पुग्ने कुनै पनि कदम अस्वीकार्य हुने चेतावनी दिनुभयो।
1: नेकपाका नेता नारायण काजी श्रेष्ठले नक्सली भुटाने शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताउनु भएको छ। काठमाडौँ जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्व गृहमन्त्री समेत रहनुभएका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उप प्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले घटनाको गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गराउनु भएको छ। अदालतले निर्णय राष्ट्रको छवि थमिल्याउने घटनाको टुङ्गो लगाउने
0: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरेर नियम विपरीतको गतिविधि नगर्न सचेत गराएको छ। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यका सहित देशैभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दा नियमको कड़ाईका साथमा पालना गर्न सूचित गरिएको छ। यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, बढ़ी भाड़ा लिने, सीट क्षमता भन्दा बढ़ी यात्रु राख्ने, यात्रु मैत्री व्यवहार नगर्ने, बस पकेट भन्दा बाहिर जथाभावी यात्रु चढ़ाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सीट सरसफाई नगर्ने जस्ता जनगुनासो आइरहेको महासंघले जनाएको छ। त्यस्तै गरी डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, सवारी साधनमाथि सम्बन्धित कागजात दुरूस्त नराख्ने जस्ता गुनासोबारे पनि व्यवसायीलाई सचेत गराइएको छ। यस्तो व्यवहारले सार्वजनिक यातायात क्षेत्रलाई आम सरकारवालाले अपहेलित र अमर्यादित पेसाका रूपमा लिने गरेको समेत महासंघले विश्लेषण गरेको छ। लगानी रहेको र राज्यलाई अरबमा राजस्व बुझाइरहेको पेसा मर्यादित लगानी मन्त्री र यात्रु मन्त्री हुनुपर्नेमा अनौपचारिक रूपबाट यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको महासंघले उल्लेख गरेको छ।
1: उतारिनु पर्ने बाध्यता हटेको छ। कुन रक्त संसार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक रूपमा उपलब्ध हुन थाल नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सन 2.0.110 रक्त सूचना पोर्टल थप भएको छ। यस मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसले सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टलका साथै नेपाली विश्वविद्यालय विद्यार्थीले शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्टहरू लिङ्क गर्न सक्ने मेरो शिक्षा फिचर पनि उपलब्ध भएको छ। यस्तै एपमा अध्यागमन पेन्सन लगायतका सेवाहरू पनि थपिएका छन्।
0: तपाईँ यति बेला साँझ
1: सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। एपको नयाँ

0: सुन्दै गर्नुहोला।
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065, मोबाइल 98-166-34-372।
2: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461-16878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
9: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
9: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई

0: सम्झनुहोस्
1: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901544674 र 9864023420
2: अफिसबाट अमितसरको फोन
3: पछि कल ब्याक गर्छु
4: सरी भगवान् आज पनि ढिला भयो
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
7: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू सरकारले शैक्षिक परामर्श संचालनलाई थप नियमन गर्न खोजेको छ बुधबार आज बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 पारित गरेको छ नियमावली अनुसार अब शैक्षिक परामर्श संचालन गर्नका लागि 25 लाख रूपियाँ धरोटी राख्नुपर्ने भएको छ तत्कालीन शिक्षा मन्त्री महावीर पुनले प्रारम्भिक मस्यौदा तयार पारेको नियमावली सरकारले पारित गरेको हो मस्यौदामा 20 लाख रकम धरोटी राखिएको थियो बालन सरकारले धरोटी रकम 5 लाख बढ़ाएर 25 लाख पुर्याएको छ नियमावलीको अनुसूचित 2 को नयाँ वर्गीकरण अनुसार अब शैक्षिक परामर्श सेवा संचालन गर्नका लागि केन्द्रीय कार्यालयले मात्रै 25 लाख रूपियाँ धरोटी राख्नुपर्ने जनाइएको छ त्यस्तै शैक्षिक मेला प्रदर्शनी सेमिनार गर्न प्रतिदिन प्रतिस्थापन संचालन गर्न नगरपालिकामा भए 25,000 रूपियाँ र गाउँपालिकामा भए 10,000 रूपियाँ शुल्क तोकिएको छ विदेशी आयोजक भएमा 1,500 अमेरिकी डलर लाग्ने बताइएको छ नियमावलीमा कन्सल्टेन्सीहरूले शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ
9: राष्ट्रिय जनमोर्चाले संविधान संशोधन बहुपत्र कार्यदलबाट आफ्नो पार्टी नहटेको बरू सरकार पक्षले नै हटाएको स्पष्ट पारेको छ आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी जनमोर्चाले सरकार एकपक्षीय ढंगले संविधान संशोधन सम्बन्धी प्रतिवेदन तयार गर्न लागि परेको आरोप पनि लगाएको छ यसअघि जनमोर्चा सहित नेपाली कम्युनिष्ट पार्टी नेकपा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलको तर्फबाट कार्यदलको बैठकमा सहभागी नहुने बताएका थिए
8: पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ़न थालेको छ पोखरा महानगरपालिका 27 रातो पैरामा बन्जी नेपालले संचालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबैभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन् गत जेठमा 500 जनाले बन्जी जम्प गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेञ्चर्स प्रालीका अध्यक्ष दुर्गा दत्त खरेलले जानकारी दिनुभयो यस्तै महिनामा कम्पनीले एकै महिनामा कम्पनीले त्यसबाट 37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ असारमा बन्जी जम्प गर्नेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेखनीय वृद्धि हुन थालेको छ पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश कि पछाडि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढ़न थालेको छ उनीहरूका लागि बन्जी जम्प छुट्टीको विशेष आकर्षण बढ़न थालेको अध्यक्ष खरेलले बताउनुभयो
9: धार्मिक स्थल छिमकेश्वरी मन्दिर आसपासको वन क्षेत्रलाई धार्मिक वन घोषणा गरिएको छ समुद्री सतहबाट 2,134 मिटर उचाइमा अवस्थित यस क्षेत्रको यस क्षेत्रमा धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढ़ाउने विषयले डिभिजन वन कार्यालय समूहले यो क्षेत्र समुदायलाई हस्तान्तरण गरेको हो अब खेर्नी गाउँपालिका पार्क स्थित छिमकेश्वरी मन्दिर आसपासको 7.21 हेक्टर राष्ट्रिय वनलाई छिमकेश्वरी धार्मिक वनका रूपमा घोषणा गर्दै डिभिजन वन कार्यालय तनहुँले छिमकेश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ डिभिजन वन कार्यालयका प्रमुख मनोज अनाभाले समितिका अध्यक्ष कृष्णमान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ राणाघाटले धार्मिक आस्थाको केन्द्र संरक्षण गर्ने राष्ट्रिय फूल लालीगुराँसको जगेर्णा गर्ने र वन क्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि यो जिम्मेवारी समुदायलाई सुम्पिएको बताउनु भएको छ।
8: नयाँ प्रणालीमा लैजानका लागि दुई दिन राहदानी सेवा बन्द हुने राहदानी विभागले जनाएको छ। आज विभागले सूचना प्रकाशन गरेर असारको 25 र 26 गति राहदानी सेवा बन्द हुने उल्लेख गरेको हो। तर अन्य सेवा भने यथावत रहनेछ। राहदानी सेवा बन्द रहेका दिनमा पनि यसअगाडि तयार भइसकेको राहदानीको वितरण हुने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त भएका सेवाग्राहीले राहदानी संकलन गर्न सक्ने विभागको सूचनामा उल्लेख गरिएको छ।
9: आयोगले भूमि प्रशासन कार्यालय बनाममा कार्यरत नायक सुब्बा ज्ञानराज कण्डेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जागरूकता गर्ने काममा सहजीकरण गरिदिने बहानामा शिवसेनाबाट खाली सुधारी तयार सुधारिएको योजना आयोगले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। जग्गा रोका राख्ने प्रक्रिया मिलाइदिने भन्दै उहाँले सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेको र विभिन्न बहानामा दुःख हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जानकारी दिएको छ।
8: तनहुको आबुखैरनी गाउँपालिका चार पुलजीपबाट प्रहरीले यार्सा गुम्बा सहित एकजनालाई पक्राउ गरेको छ। पुल मुगलिनबाट आबुखैरनीतर्फ आउँदै गरेको माइक्रोबसबाट प्रहरीले एकजना पुरूष व्यक्तिलाई यार्सा गुम्बा सहित पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्नेको नाम भने सार्वजनिक गरेको छैन। अस्थायी प्रहरी पोस्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा माइक्रोबसमा सवार त्यही व्यक्तिबाट 731.03 ग्राम यार्सा गुम्बा बरामद गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। पक्राउ परेकालाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय दमौलीमा बुझाइएको छ।
9: निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा 33 मुस्ते ठूला स्थित सिद्धिखोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो। नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा प्रतिबन्धी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभएको छ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। पोखरा 33 सिकलाङमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट पानी सुरुङ हुँदै पुडिटार स्थित पावर हाउसमा पुर्याइएको छ। पेन स्टक पाइप मार्फत पानी पखालेर विद्युत उत्पादन भइरहेको छ।
8: पत्रकार मीना थापा मगर राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार 2081 सम्मानित हुनुहुने भएको छ। फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले यस वर्ष थापा मगरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँलाई मगर समुदायको संस्कार संस्कृति र कौराहा नृत्यको संरक्षणमा पत्रकारिता मार्फत योगदान दिएको भन्दै छनौट गरिएको छ। यो पुरस्कार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको हो। यसलाई हरेक वर्ष नेपाल मगर पत्रकार कास्कीले प्रदान गर्दै आएको छ। छनौट समितिका संयोजक सुरेशका अनुसार थापा मगर लामो समयदेखि पोखरामा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्छ। उहाँले विशेष गरेर मगर समुदायको विविध पक्षमा कलम चलाउँदै आउनु भएको छ। उहाँको यही योगदानको मूल्याङ्कन गरेर पुरस्कार दिने निर्णय भएको हो। पुरस्कारको राशि 15,000 रूपियाँ रहेको छ। सम्मानको क्रममा नगदसँगै प्रशंसा पत्र र दोष सल्लाह समेत प्रदान गरिनेछ। पुरस्कार वितरणका लागि असारको 26 गते शुक्रबार पोखरामा विशेष कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो।
9: अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नु भएको छ। टर्किएको एङ्करामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनु भएको छ। क्यान्सरलाई शुरूमै काटेर हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मु जलमार्गमा तेल बोकेको तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो, तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ।
8: अब अन्तिममा खेल समाचार। अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल 2026 अन्तिम सोह्रबाट बाहिरिएको इजिप्टले खेलका रेफरी टोली विरूद्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष औपचारिक उजुरी दर्ता गरेको छ। इजिप्ट फुटबल संघले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफरी फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफरी वीएआर टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै उनीहरूमाथि छानबिन गर्न तथा प्रतियोगिताबाट हटाउन माग गरेको जनाइएको छ। अर्जेन्टिनासँग 3-2 पराजित भएको उक्त खेलमा इजिप्ट 1-0 अगाडि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआरको सिफारिश पछाडि अमान्य घोषणा गरिएको थियो। रेफरीले गोल अगाडि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै आफ्नो निर्णय परिवर्तन गर्नुभएको थियो।
9: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
8: प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित। नेपाली कांग्रेसले संविधान संशोधनबारे भोलि पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने।
9: संविधानका आधारभूत व्यवस्था परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने एमाले नेतृत्व अर्यालको स्पष्टोक्ति। नक्कली भूटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको पूर्व गृहमन्त्री श्रेष्ठको भनाई।
8: पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ़्दो। सुकुमवासीमाथिको अत्याचार अन्त्य गर्न मानवाधिकार कर्मीहरूको अपील।
9: अमेरिका इरान युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको स्पष्टोक्ति।
8: विश्वकपमा अर्जेन्टिनासँग पराजित इजिप्टद्वारा खेलका रेफरी टोली विरूद्ध फिफा समक्ष औपचारिक उजुरी दर्ता।
9: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com मा इमेल गर्नुहोस्।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
16: अफिसबाट आउँछको फोन
17: हस्ना, पछि कल ब्याक गर्छु।
18: ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
21: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033998 र 9845010950।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
23: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
7: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
25: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
25: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले,
25: चिया त पिएर जाऊ।
20: अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर शोरूम
25: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
24: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846161268 र 9560602
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौंडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9560131053
8: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
9: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
8: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
9: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
8: गण्डकी मेडिकल हल दुलेगौंडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्री फोन 065-590-369
26: 103.8 अन्तर्मनको आवाज

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल सर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ।

छोटेको छोरा हुर्के गोरेको खोला अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप मैले काठको भारलाई बुझे जुङ्गा दारी बढ्या दिन मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो मेरो

म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड

बदन यो कमजोर तर वचन को पक्का जतन नगर्दा यो कलम को वजन रहेन ओ मेरो भगवान आई बचाओ मलाई सकिन तिमलाई मनमा मैले सजाउनलाई कोपिला सरी थिए फुलिराको म मलाई चुड्डाई लग्यो मन्दिरमा चढाउनलाई।

ले पर्खिराखा होलान् तर छोरा फेरि कुलतिरै फर्किन लाछ साथी भाइसँग मेरो भयो मन मुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरै चोटी सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चरको घाम

0: आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 065414233
1: र 98678187।
6: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 98058535533 र 98066159।
9: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर जालिनी पाइनी।
10: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
11: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
10: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
11: प्रोपाइटर ओमकार नागिला सम्पर्क 98560601013 98067794।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
15: लगभग सबै जना आइसक्नु भयो। आजको उडा स्तर को छलफल सुरु गरौँ न त।
16: हुन्छ
17: हुन्छ ल हुन्छ।
15: आज हामी पहिरो जानु पूर्वको लक्षणहरुको बारेमा विज्ञको कुरा सुन्छौ।
16: हेर्नुस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरु हुन्।
18: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
16: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
15: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
16: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
18: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
16: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
15: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: Admission open.
21: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
20: 24th years of academic excellence in management.
21: Bachelor program.
20: 4 years program of Bachelor in Business Administration, BBA.
21: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
20: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
21: Forms are available at college administration at 9 a.m. to 3 p.m.
20: Science and Management, both streams can apply.
21: Last date of form submission, 26th ASAR 2083.
20: Entrance exam, 29th ASAR 2083.
21: Intro to learn, go forth to serve.
20: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
22: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
23: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
22: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
23: त्यसो भए कहाँ जाने त कान्छा?
22: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
23: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
24: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
23: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
25: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
26: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्,
24: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
26: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9855 3275 र 9801 3275।
1: स्टुडियो
2: अहिले रातिको 8 बज्यो।
26: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।

नमस्कार देश तथा विदेशमा रहनुहुने सम्पूर्ण जति पनि नेपाली गीत संगीतलाई माया गर्नुहुने सबै सबै नेपाली मनहरूप्रति म सागर विशीको तर्फबाट र यतिखेर भने हाइलाइट हेरेर पनि कतिपय कुराहरू थाहा पाइसक्नु भएको छ, यहाँहरूले बुझिसक्नु भएको छ। आज हामी एउटा विशेष खालको दोहोरी लिएर प्रस्तुत हुँदैछौ पक्कै पनि। र म यतिखेर भने कलाकारहरूको स्वागत तर्फ लाग्न चाहन्छु, कलाकारहरूको स्वागत तर्फ उही पुरानै टिम उही पुरानै थलो हामी जति पनि छौ विशेष गरी सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। वातावरणमा हुनुहुन्छ उमेश श्रेष्ठ दाईको सिङ्गो टिम हुनुहुन्छ, दाईको टिमलाई पनि हार्दिक स्वागत गर्छ। र आजको दोहोरी भने रहनेछ विशेष गरी पछिल्लो समय एकदमै मन पराउनु भयो कि लोक तथा दोहोरी गायिका सबैजनाको प्यारी सीमा थापा छेत्री, त्यसै गरी पछिल्लो समय एकदमै रुचाउनु भएको गायक प्रिय भाइ रोम श्रेष्ठ साङ्गीतिक कार्यक्रमको लागि चाहिँ जुन देश छोडेर आफ्नो देशभन्दा धेरै टाढा विदेशको यात्रा गर्दै हुनुहुन्छ, विशेष गरी यहाँलाई सम्मान त्यसै गरी यहाँको विदाईको लागि हामीले यो कार्यक्रम आयोजना गरेका छौं। र यही विषयवस्तुमा चाहिँ यहाँहरूलाई विदाई कार्यक्रमको साथसाथै यो दोहोरी प्रस्तुत गर्दैछौ। र यो दोहोरी प्रस्तुत गर्नभन्दा अगाडि यहाँहरूलाई म भाकाको बारेमा जानकारी गराउन चाहन्छु। रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो, यो निकै मार्मिक दोहोरी निकै मार्मिक गीतको सर्जक हुनुहुन्छ आदरणीय नरेश खाती छेत्रीज्यू, त्यसै गरी गायक हुनुहुन्छ मेक्सम खाती छेत्री, त्यसै गरी आदरणीय दिदी पूर्णकला विसीलाई सम्मान व्यक्त गर्दै र यतिखेर भने सीमा थापा त्यसै गरी रोम श्रेष्ठलाई विदाई गरिदिनको लागि सम्मान गरिदिनको लागि सांगीतिक कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिदिनु हुन हामी यहाँ जति पनि स्टुडियोमा जति पनि उपस्थित छौं सबैजनालाई म यो खादा लगाएर सबैजनाले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
1: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौड़ा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा, बस्तीसौनीको ठीक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
11: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
12: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
13: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
7: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
15: महिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
15: र बिहानी 17 कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
7: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0 65 571 479, मोबाइल 98 560 62 65 र 98 468 64 145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 414 233, मोबाइल 98 6 78 61 87।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98 560 62 891।
21: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
22: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
23: आहा, कति स्वादिष्ट मासु हो,
1: यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
20: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 98166343072 लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
20: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066081115
23: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
24: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
23: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
24: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
23: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
24: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
25: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
26: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
25: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
27: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
23: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
24: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
27: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
28: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
29: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
28: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
29: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
21: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688017
0: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक मा
3: यही असार 27 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
4: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
0: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
4: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
3: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0 65 4 14 377 मोबाइल 98 560 44 343
10: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98 4 61 96 769 र 98 4 61 15 644
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
12: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
13: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
30: म्याडम धुम्रपान भनेको के हो
14: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
30: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
30: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
30: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: समस्याको समाधान खोजेर अगाडि बढ्नु पर्ने धारणा राखेको बैठकमा किसान सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग सञ्चालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
5: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई त्यति पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
2: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
5: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
2: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
6: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु होइन, त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भनेर सबैलाई थाहा छ, रोजगारी छैन भनेर सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त्यो सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
2: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
7: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका, नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नवका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्चिलो छ यो गर्नको लागि, किन भनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन, भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्ती एडमिनिस्ट्रेसन भनौँ न त्यही दलका व्यक्तिहरू ले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँ हरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्नेहरूले नेपालदेखि स्वतन्त्र सरकार गरेको छ नि त अहिले पनि त त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अचिरो लाग्छ मलाई।
15: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के
7: यसो भन्छु जस्तो भन्नु न एउटा बाल अस्पताल बन्दै छ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन अथवा विद्यालयहरूले गरेका छन् अथवा त्यो तपाईँको चाहिँ कलेजहरूले गरेका छन् यताको लागि चाहिँ सजिलो छ अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन् यस्तोको लागि चाहिँ
15: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन् यो निशुल्कै जस्तो
7: होइन यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन् धेरै जस्तो संस्थाहरू लिजमा आएकै छैनन् त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा मक्का पर्न बसेका छन् जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्नु खोजेको हो त्यही गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिनु सक्छ दर्ता प्रक्रिया पनि छ त्यसको लागि त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा दर्ताको प्रक्रिया लिजको प्रक्रिया र त्यो तपाईँको चाहिँ भगाधिकार त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
15: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या
7: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न लगभग 1500-1800 रोपनी जग्गा त हराइसक्यो हाम्रो यहाँ त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चित्तबुझ्ने समीक्षण गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस् सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ अतिक्रमण भइसकेको छ त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रो सोचे संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन् भूगोल पनि ती छ त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने यति दुईवटा कुरा यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको नक्सा डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अतिक्रमणको विषयमा अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त यो फेरि उसमा आउँदैन 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
2: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
16: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने गएराति हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न उनीहरू खराब छन् उनीहरू बिरामी मान्छे हुन् उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन् उनीहरू हानिकारक र हिंस्रक मानिस हुन् उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे जहाँसम्म मेरो सवाल छ अब यो सकियो ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे। तर जहाँसम्म मलाई लाग्छ, वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363।
3: ए बाबु, अध्ययारो सो टर्च बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
14: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
15: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि। फोन 0665939769।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9840154674 र 9860324020। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
18: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,

0: को जानकारी गराउँदछ।
1: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Or website www.pcm.edu.np.
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आर्तन हो।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, झापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ। विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरो को जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
14: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
15: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
14: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
15: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
14: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
16: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो, आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू,
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
16: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
20: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
22: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
5: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9800535537 र 9800665159।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
14: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
15: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री, साठ फेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
19: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
20: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचाँदी पसल खोजौला नि।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
21: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
22: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
5: दीप मल्ल ठकुरी, 9460141530।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 9968861887।
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
7: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
7: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
9: Admission open.
10: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
9: 24th years of academic excellence in management.
10: Bachelor program.
9: 4 years program of Bachelor in Business Administration, BBA.
10: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
9: 4-year program of Bachelor of Business Administration in Finance, BBA Finance.
10: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
9: Science and Management, both stream can apply.
10: Last date of form submission, 26th Asar 2083.
11: Entrance exam, 29th Asar 2083.
10: Intro to learn, go forth to serve.
9: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Or your site www.pcm.edu.np.
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घोडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन शोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक।
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9846026925।
13: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9008535537 र 9806615899।
19: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
13: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
20: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
22: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
23: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
22: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
24: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
25: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
26: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9560878302 र 9460878302।
27: खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
28: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
4: 103.8 अन्तर्मनको आवाज
5: स्टुडियो टाइम
6: अहिले रातिको 10 बज्यो
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
10: लियो क्लब अफ आबुखाई युनिभर्सिटीको वर्ष 2023-27 लागि नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ क्लबको अध्यक्षमा मनोज बस्तोला चयन हुनुभएको छ त्यसै गरी प्रथम उपाध्यक्षमा विकल्प आर्यल सचिवमा मणिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरूङ निर्वाचित हुनुभएको छ क्लबका अध्यक्ष बस्तोलाले आफ्नो कार्यकालमा सामाजिक सेवा युवा नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ तनहुँको प्रख्यात धार्मिक स्थल छिम्केश्वरी मन्दिर आसपासको वन क्षेत्रलाई धार्मिक वन घोषणा गरिएको छ समुद्री सतहबाट 2134 मिटर उचाइमा अव्यवस्थित यस क्षेत्रमा धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढ़ाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहु सो क्षेत्र समुदायलाई हस्तान्तरण गरेको हो आबुखडेनी गाउँपालिका 5 स्थित छिम्केश्वरी मन्दिर आसपासको 7.21 हेक्टर राष्ट्रिय क्लब वनलाई छिम्केश्वरी धार्मिक वनका रूपमा घोषणा गरिएको डिभिजन वन कार्यालय तनहुले छिम्केश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भाटले समितिका अध्यक्ष कृष्ण मान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो राणा भाटले धार्मिक आस्थाको केन्द्र संरक्षण गर्ने राष्ट्रिय फूल लाली गुरसको जोगाउना गर्ने र वन क्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि यो जिम्मेवारी समुदायलाई सुम्पिएको बताउनु भएको छ पोखरा महानगरपालिका भित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ पोखरा 33 मेसुटुडा स्थित सेतीभोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सीलबन्दी गरेपछि आयोजना सञ्चालन आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भइसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका लागि रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले बताउनुभएको छ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। पोखरा 33 तिलकलाङमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट पानी सुरुङमा मुहुँदै पुढी टार स्थित पावर हाउसमा पुर्याइएको छ। पन्नेस्टक पाइप मार्फत पानी खसालेर विद्युत उत्पादन भइरहेको छ। पत्रकार मीना थापा मगर राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार 2081 सम्मानित हुने हुनुभएको छ। फोनिज गण्डकीका इन्चार्ज रुद्रश्रीष मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले यो वर्ष थापा मगरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँलाई मगर समुदायको संस्कार संस्कृति र कौरा नृत्यको संरक्षणमा पत्रकारिता मार्फत योगदान दिएको भन्दै छनौट गरिएको छ। पूरा यो पुरस्कार राष्ट्रिय मौलिक कौरा संरक्षण समितिले स्थापना गरेको हो। यसलाई हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ। छनौट समितिका संयोजक श्रीका अनुसार थापा मगर लामो समयदेखि पोखरामा रहेर पत्रकारितामा सक्रिय रहनु भएको छ। उहाँले विशेष गरी मगर समुदायका विविध पक्षमा कलम चलाउँदै आउनुभएको छ। उहाँको यही योगदानको मूल्याङ्कन गर्दै पुरस्कार दिने निर्णय भएको हो। पुरस्कारको राशि 15,000 रूपियाँ रहेको छ। सम्मानका क्रममा नगद सँगै प्रशंसा पत्र र दोसल्ला समेत प्रदान गरिएको छ। पुरस्कार वितरणका लागि असार 26 गते शुक्रबार पोखरामा विशेष कार्यक्रम तय गरिएको छ। तनहुको आबुखरेनी गाउँपालिका चार पुल जीपबाट प्रहरीले यर्स गुम्बा सहित एकजनालाई पक्राउ गरेको छ। मोगलिनबाट आबुखरेनी तर्फ आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक पुरूष व्यक्तिलाई यर्स गुम्बा सहित पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन। अस्ति प्रहरी पोस्ट पुल जीपबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा माइक्रो बसमा सवारी ती व्यक्तिबाट 731.03 ग्राम यर्सा गुम्बा बरामद गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। पक्राउ परेकालाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय दमौली बुझाएको छ। नवलपुरको कवसतीमा रहेको एउटा विद्यालयको जग्गामा 3 विद्यालय सञ्चालन भएको पाइएको छ। कवसती नगरपालिका 3 विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालय माविको नाममा रहेको जग्गामा कवसती 3 रहेको शहीद स्मृति मावि र कवसती 8 रहेको ज्ञानोदय माविले भोग चलन गरिरहेका हुन्। जनता माविको नाममा रहेको 12 बिघा 16 कट्ठा 11 धुर जग्गा मध्ये ज्ञानोदय माविले 19 कट्ठा 19.5 धुर र शहीद स्मृति माविले 3 बिघा 6 कट्ठा 3.5 धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेका अनुसार जसमध्ये जनता मावि आफैले 4 बिघा 6 कट्ठा 5 धुर जग्गा भोग चलन गरिरहेको छ। पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिकाका 17 रातो पहिरामा बन्जी नेपालले सञ्चालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबैभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्प गरेकामा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर्स प्रालीका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभएको छ। एकै महिनामा कम्पनीले त्यसबाट ₹37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ। उहाँको अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ र असारमा बन्जी जम्प गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमन उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा अस्थायी प्रहरी पोस्ट पुतली बजार पुल जीपबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित 3 जनालाई पक्राउ गरेको छ। आबुखरेनी गापा चार बस्ने मेनिटार क्षेत्रमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको सातवटा डाइजेपाम 10 एम्पुल डक्स एभिल 9 एम्पुल फेनेरगन 9 एम्पुल र बुप्रेनोफिन 12 एम्पुल गरी जम्मा 40 एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको हो। पक्राउ परेका तीनैजना विरूद्ध लागु औषध सम्बन्धित कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। लमजुङको सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागु औषध ओसर पसरको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोड़िएको सुन्दर बजार नगरपालिका एक पाउदी बजार तथा गोर्खासँग सीमा जोड़िएको रायनास नगरपालिका सात गरमबेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी रहनु भएको थियो। बाह्रै महिना चिसो हुने उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिकाका पाँचवटै ओडाका 225 जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको हो। गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घर दैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणसँगै कम्बल समेत उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकारी न्यूटन लम्साले जानकारी दिनुभएको छ। ज्येष्ठ नागरिकलाई गाउँपालिकाका अध्यक्ष टसी न्याहुर गुरूङ र उपाध्यक्ष छेउमी विष्टले कम्बल वितरण गर्नुभएको थियो। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले बिहानको 5 बज्यो। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-602।
5: हे सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
6: होइन के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी टार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
6: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225-52663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
16: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल।

0: युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625901363।
2: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट्सका प्रायोजक
2: अरनिको आवश्यक उच्चमावि तुली गौडा,
1: दक्ष र अनुभवी शिक्षकहरू,
2: गुणस्तरीय शिक्षा, कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था, प्लस टूमा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नम्बर 0965577024।

0: नमस्कार रेडियो ढोरवाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरवाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरवाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। राहदानी सेवा दुई दिन बन्द हुने, असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरूद्ध हुने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन। शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड़। अर्थतन्त्रप्रति प्रधानमन्त्रीको चासो, थारै निजी क्षेत्रसँग संवाद। विदेशी सम्बन्धमा कलेज खोल्न 1000 भित्रको र्याङ्किङ हुनुपर्ने, हेलो सरकारमा आउने प्रत्येक गुनासोलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालयले समयमै सम्बोधन गर्नुपर्नेमा जोड। सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा 20 सर्वसाधारणको मृत्यु, सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाव बढ़ाउन आग्रह। प्रतिनिधि सभाको बैठक बिहिबार बिहान आज 11 बजे बस्ने गरी बुधबार हिजो 15 मिनटका लागि स्थगित गरिएको बैठक विशेष कारण बस पुनः सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टास गरी बैठक बिहिबार आज बिहान 11 बजेका लागि तय गर्नुभएको हो। यसअघि बुधबारको बैठकमा अर्थमन्त्री डाक्टर शरद बग्लीले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको थियो। उक्त प्रस्ताव पारित भएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको हो। पछि संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश स्थगित भएको बैठक पुनः सञ्चालन हुन नसकेकाले प्रतिनिधि सभा नियमावली बमोजिम सभामुखले बैठक असार 25 गते बिहिबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरेको जनाएको छ। सरकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज साक्यलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले उक्त निर्णय गरेको हो। यसै गरी गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। यसै गरी परामर्श भाषा परिचय तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत भएको छ। बैठकले कारागार नियमावली 2083 मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीतिक योजना 2082-83-2087-88 स्वीकृत गरेको छ। मन्त्रीले उद्योगी व्यवसाय नभेट्ने निर्देशन दिएका प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल शुरू गर्नुभएको छ। अर्थतन्त्रप्रति चासो राख्दै प्रधानमन्त्री शाहले उद्योग व्यवसायलाई खुलेर आफ्ना कुरा राख्न लगाउनु भएको हो। 23 र 24 गते भदौको जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथि पनि आक्रमण भएको थियो। निजी लगानीका व्यापार व्यवसायमा पनि तोडफोड आगजनी भयो। त्यसपछि निजी क्षेत्र त्रासित थियो। फागुन 2082 निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सरकार गठन गरेको हो। सरकार गठन भए लगतै उद्योगी व्यवसायमाथि धरपकड शुरू भए पनि निजी क्षेत्र झनै संकित भएको थियो। सरकारले संवाद नगर्ने र धरपकड मात्रै गर्दा निजी क्षेत्रको मनोबल कमजोर भएको थियो। तर सरकार गठन भएको 3 महिनाभन्दा लामो समयपछि प्रधानमन्त्रीले निजी क्षेत्रका कुरा सुन्न छात्र संगठनका प्रतिनिधिलाई बुधबार आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरेपछि निजी क्षेत्र सकारात्मक देखियो। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेसन गर्न लागि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो जारी गरेको सूचना अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार 25 र 26 गते तदनुसार जुलाई 9 र 10 2026 राहदानी सेवा सम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिने सेवा अवरूद्ध हुने जानकारी गराउनु भएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेको सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार शाखाको अवलोकन गर्दै नागरिकका गुनासोको समयमै सम्बोधन गर्न निर्देशन दिनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषद बैठकपछि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँगै हेलो सरकार शाखाको निरीक्षण गर्नुभएको मन्त्रीद्वयले गुनासो व्यवस्थापन प्रणाली सेवा प्रवाह र गुनासो खर्चोटका अवस्थाबारे जानकारी लिनुभएको थियो। अवलोकनका क्रममा उहाँहरूले हेलो सरकारमा आउने प्रत्येक गुनासोलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालयले समयमै सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। साथै प्रभावकारी समन्वयनका साथ गुनासो खर्चोटलाई उच्च प्राथमिकतामा राख्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ र पौडेलले हेलो सरकारमा गुनासोको संख्या बढ़दै जानुले सरकारप्रति नागरिकको विश्वास बढ़ेको संकेत गर्ने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित गुनासो छिटो समाधान गर्न समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ। शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित नियमावली शीघ्र जारी गर्न सरकारवालाले जोड़ दिएका छन्। शैक्षिक परामर्श व्यवसाय संघ एकान र शिक्षा पत्रकार समूहले बुधबार काठमाडौँमा आयोजना गरेको प्रस्तावित शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 विषय छलफलमा विभिन्न राजनैतिक दलका प्रतिनिधि सांसद तथा शिक्षा क्षेत्रका विज्ञहरूले यस्तो धारणा राख्नु भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले 2073 जारी नियमावली संशोधनको तयारी गरिरहेको सन्दर्भमा आयोजित छलफलमा सहभागीहरूले नयाँ नियमावली विद्यार्थीको हितलाई केन्द्रमा राखेर ल्याउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश कुमार सापकोटाले विदेश अध्ययनका लागि जाने विद्यार्थीको सुरक्षा अधिकार र सेवामा विशेष ध्यान दिँदै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता उठाउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सांसद सजिदा खातुन सिद्दिकीले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली काँग्रेसको नीति अध्ययन प्रतिष्ठानको शिक्षा समितिका संयोजक कृष्ण पौडेलले पर्याप्त अध्ययन र सरकारवाला संघको परामर्श बिनै नियमावली संशोधन गर्न नहुने बताउनु भएको छ। विदेशी विश्वविद्यालयबाट सम्बन्धनका कलेजलाई थप कडाई गर्ने गरी सरकारले नियमावली ल्याएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा शैक्षिक कार्यक्रम नियमावली स्वीकृत गरेको हो, जसमा सम्बन्ध दिने विदेशी विश्वविद्यालय क्यूएस ओल्ड युनिभर्सिटी ऱ्याङ्किङ वा टाइम्स हायर एजुकेशनको ऱ्याङ्किङको शीर्ष 1000 भित्र परेको हुनुपर्ने भनिएको छ। अन्यथा सम्बन्धन मान्य नहुने भएको छ। कलेजले नेपालको विश्वविद्यालय अनुदान आयोगबाट अनिवार्य रूपमा क्यूएए प्राप्त गरेको पनि हुनुपर्नेछ। साथै सम्बन्धित विदेशी विश्वविद्यालय रहेको देशको मान्यता प्राप्त गुणस्तर सुनिश्चितता निकायबाट पनि क्यूएए वा सोसरहको मान्यता प्राप्त गरेको हुनुपर्ने भनिएको छ। एक शैक्षिक वर्षमा दुई भन्दा बढ़ी इन्टेक सञ्चालन गर्न नपाइने नियमावलीमा उल्लेख छ। विदेशी लगानी भएका कलेजले कुल विद्यार्थी संख्याको 20% तथा स्वदेशी लगानी भएका कलेजले 10% विद्यार्थीलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ। स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजमा कम्तीमा 3 पीएचडी उपाधि प्राप्त पूर्णकालीन प्राध्यापक अनिवार्य रूपमा हुनुपर्नेछ। त्यस्तै एक कलेजले एक भन्दा बढ़ी विदेशी विश्वविद्यालयको सम्बन्धन लिन पाउने छैनन्। हाल एक भन्दा बढ़ी विश्वविद्यालयसँग सम्बन्धित लिएका कलेजले तोकिएको अवधिभित्र कुनै एक सम्बन्धन मात्र कायम राख्नुपर्नेछ। अन्य सम्बन्धन स्वत खारेज गरिनेछ। नेपालमा हाल सञ्चालन रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर सबै कलेजले समेत नयाँ मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। तोकिएको समयभित्र मापदण्ड पूरा नगर्ने कलेजको सम्बन्धन वा सञ्चालन अनुमति खारेज गरिनेछ। विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा उच्च शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था संस्थापन तथा दर्ता गर्न अघि मन्त्रालयको पूर्व सहमति लिएको हुनुपर्नेछ। पूर्व सहमतिको लागि सम्बन्धित मुलुकको विश्वविद्यालयसँग सम्बन्धित विषय खुलाइ मन्त्रालयमा निवेदन दिनुपर्नेछ। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क भित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। बस पार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बस पार्कका लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री सट्टापट्टा बसोबास तथा भोग चलनका लागि दिएको विषयमा कानून र प्रक्रिया समान रूपमा पालना नभएको गुनासो आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपुज यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्न उपयुक्त नहुने बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सुडानमा सर्वसाधारण चढ़ेका सबै साधन लक्षित गरी भएका छुट्टा छुट्टै ड्रोन आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको अधिकारवादी समूहले जनाएका छन्। सुडानमा जारी द्वन्दका क्रममा मानव रहित विमान ड्रोनको प्रयोग बढ़दै गएको बताइएको छ। सुडान डक्टर्स नेटवर्कका अनुसार बुधबार राजधानी खतुरुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढ़ेको सबै साधनमा ड्रोन आक्रमण हुँदा एउटै परिवारका 5 महिला सहित 10 जनाको मृत्यु भएको छ। चिकित्सा साहित्य समूहले उक्त आक्रमणका लागि अर्ध सैनिक समूह ऱ्यापिड सपोर्ट फोर्स आरएसएफलाई जिम्मेवार ठहर गरेको छ। आक्रमणपछि सवारी साधनमा आग लागि हुँदा त्यसमा सबै 10 जनाको मृत्यु भएको जनाएको छ। सुडान डक्टर्स नेटवर्कले आक्रमण योजनाबद्ध रूपमा रहेको दावी गर्दै सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाव बढ़ाउन आग्रह गरेको छ। यसैबीच अधिकारवादी संस्था इमर्जेन्सी लायर्सका अनुसार मंगलबार नर्थ कोडोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा 2 जनाको मृत्यु भएको छ। यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौ। बिदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। राहदानी सेवा 2 दिन बन्द हुने, असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त 2 दिन सेवा अवरूद्ध हुने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन। शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड़। अर्थतन्त्रप्रति प्रधानमन्त्रीको चासो, थाले निजी क्षेत्रसँग संवाद। विदेशी सम्बन्धमा कलेज खोल्न 1000 भित्रको र्याङ्किङ हुनुपर्ने, हेलो सरकारमा आउने प्रत्येक गुनासोलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालयले समयमा सम्बोधन गर्नुपर्नेमा जोड। सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा 20 जना सर्वसाधारणको मृत्यु, सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाव बनाउन आग्रह। हवस् त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट सकिएको छ। 7 बजेको थाहा समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तपाईँसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन।
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
3: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
4: बैचलर प्रोग्राम।
3: 4 years program of Bachelor in Business Administration BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
3: 4-year program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both streams can apply.
4: Last date of form submission, 26th Asar 2083.
5: Entrance exam, 29th Asar 2083.
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
7: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
7: त्यसो भए कहाँ जाने त कान्छा
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
7: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
8: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
9: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंदा आफ्नै
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855 11445 र 9855 20445
11: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
11: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
12: फुटै खाए चारै मिठो पकाए त ट्वाकै एक पाकेटले पेट भरि नि के हो भन प्वाकै
13: यो हो बोनस चाउचाउ

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045।